0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन।
1: खुसीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमल स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।

0: पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
2: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: के हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ? याद राख्नुहोस्, वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम र साइकु र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस्, लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोप्राइटर सोमराज लामा। सम्पर्क मोबाइल नम्बर 9814241116। फेरि सुन्नुहोस् है, 9814241116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ नयाँ बस पार्क वर्दिया।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही जेठ 9 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842।
6: होइन अञ्जना, पैसा छन्ति गनेर बसेकी छौ त कताको तयारी हो?
7: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
6: अनि टिभीएस कम्पनीको किन नि?
7: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
6: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
7: अब कता हुनु नि, हाम्रै भुरीगाउँ रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगञ्जकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
6: ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 9154712681 र 9164420650।
1: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
8: यही जेठ 8 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रोनियर एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
13: यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 6 गते बुधबार सन् 2026 मे 20 तारीक अधिक जेठ शुक्ल पक्षको चतुर्थी तिथि
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई नियुक्ति शपथ र पद बहाली नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा
0: नेपाललाई ग्रेलिस्टमै गाह्रो कालो सूचीमा परे झनै खतरा ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता
1: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण पशुपालन कम भएसँगै खर्कमा समस्या बढ्दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई
4: नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन् पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन् उपभोगसँगै संरक्षण पनि गर्यौं भने चाहिँ भविष्य राम्रो छ।
0: रूसी राष्ट्रपति पुटिन र चिनिया राष्ट्रपति सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति दुर्विकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण
1: र आर्सेनललाई प्रिमियर लीगको उपाधि आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कहिरनमा अब खबरको सिलसिला। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका सर्वोच्च अदालतमा पुगेर पद बहाली गर्नुभयो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोल प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायतको उपस्थिति थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदबहाली समेत एकै दिनमा भएको छ। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो। त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसहमतिले अनुमोदन गरेको थियो। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधान न्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। 2027 साल असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 साल वैशाख 6 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल 89 असार 4 रहनेछ।
3: यसैबीच प्रधान न्यायाधीशमा नियुक्त डाक्टर मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारूकताका साथ अघि बढ़ाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ। प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उहाँको काँधमा यो जिम्मेवारी आएको हो। अहिले सर्वोच्च अदालतमा झण्डै 22,000 मुद्दा फैसलाको पर्खाईमा छन्। लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन नसकेका ती मुद्दालाई प्राथमिकताका साथ टुंगममा पुर्याउने जिम्मेवारीमा शर्मा पुग्नु भएको छ। उहाँले आफ्नो कार्ययोजनामा न्यायिक काम कार्यवाहीमा शीघ्रता, गुणस्तरीयता तथा सेवा प्रवाहमा सुनिश्चिततासँगै अदालतप्रतिको जनआस्था अभिवृद्धि हुने उल्लेख गर्नु भएको छ। तर उहाँले भने जस्तै न्यायालयमा सुशासन र भ्रष्टाचार नियन्त्रणको काम भने सहज छैन। यसअघिका हरेक प्रधान न्यायाधीशले बिचौलिया नियन्त्रण गर्नेदेखि न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए, तर उनीहरूले प्रतिबद्धता अनुसारको काम देखाउन सकेनन्। शर्मालाई सबैभन्दा बढ़ी चुनौती सहकर्मीलाई विश्वासमा लिएर बेन्च र बारबीच हुने द्वन्द व्यवस्थापनमा हुनेछ। उहाँ नियुक्त हुनु अघि नै बारले असहयोग गर्ने संकेत देखाएको छ। प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा, नागरिक दैनिकमा खबर छ।
2: सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स FATFको एशिया प्यासिफिक समूह एपीजीको टोलीले नेपालको सरकारवाला अधिकारीहरूलाई भेट गरी ग्रे लिस्टमै सुधार गर्न नसकेका बुदाहरू सम्झाएको छ। ती बुदामा सुधार नगरे ग्रे लिस्टबाट बाहिरिनुको सट्टा कालो सूचीमा पर्ने जोखिम उनीहरूले औल्याइदिएका छन्। एपीजीका उपकार्यकारी सचिव तथा प्रतिनिधि मण्डलका प्रमुख डेभिड स्यानन सहितको 2 टोलीले अर्थमन्त्री सोडिम वाग्ले तथा मन्त्रालयका उच्च अधिकारी, नेपाल राष्ट्र बैंकका गवर्नर विश्व पौडेल तथा उच्च अधिकारी प्रहरी प्रमुख लगायत विभिन्न सरकारवालासँग भेटेर उनीहरूले काम गरिरहेका क्षेत्रको समीक्षा गर्दै काम गर्न नसकेका विषयहरूलाई औल्याइदिएको हो। बैंक तथा वित्तीय क्षेत्र, सहकारीको नियमन, बैंकिङ कसुर, घर जग्गा कारोबार, बहुमूल्य धातुको कारोबार, भ्रष्टाचार, कर छली, मानव बेचबिखन तथा ओसार पसार, वातावरणीय तथा वन्यजन्तु अपराध, कम्पनी खड़ा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन, अनुसन्धान र अभियोजनको प्रगतिप्रति एपीजीको असन्तुष्टि देखिन्छ। टोलीले हिजो बिहानैदेखि विभिन्न सरकारवाला निकायसँग भेटघाट तथा छलफल गरेको थियो। नेपाल प्रहरी लगायत सुरक्षा निकायसँगको बैठकमा टोलीले ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकोले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ। ग्रेलिस्टबाट बाहिर निस्कन नेपालले गर्नुपर्ने मुख्य कामहरूको सूचीसहित आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ। यसैबीच अर्थमन्त्री डाक्टर सोनी मार्गले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी सघन निगरानी अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सबै खालका उपाय अवलम्बन गरिने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा हिजो अर्थ मन्त्रालयमा भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउण्डरिङ एपीजीको इन्टरनेशनल कोअपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले यस्तो कुरा बताउनु भएको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुआगले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रेलिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
3: विद्यार्थी संकटले कक्षा रेकिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाड्ने योजना बनाएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय पहाड़ी र हिमाली जिल्लाका हुन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यस क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ। शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ़ने एक विद्यार्थीमाथि वार्षिक 30,000 खर्च गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
2: फेरि पनि शिक्षाकै प्रसंग, 2073 सालमा कक्षा एकमा भर्ना भएका बाल बालिका गएको चैतमा संचालित कक्षा 10 को एसईमा सहभागी भए। त्यति बेला कक्षा एकमा 10,53,824 जना भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बाल बालिकाले बीचमै कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखिएको छ। कक्षा एकमा भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 सम्मको पढ़ाई पूरा गरे। एसई परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 मा भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 देखि पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा आठसम्म अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा एकमा भर्ना भएका मध्ये 59% कक्षा आठ पूरा नगरेको देखाउँछ। विद्यार्थीले विद्यालय छाड्नुका कारणहरू विद्यालयको तह अनुसार विद्यार्थी पिक्से फरक फरक रहेको अनुसन्धानमा संलग्न शिक्षाविद संवेदन कोइराला बताउनुहुन्छ। कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा पशुपालन कम भएसँगै खर्कमा समस्या बढ्दै गएको बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बाट, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग उभी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घाल, भित्ताले नै लिन्छन् स्वादको मिठा। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काँधमा 22,000 मुद्दा, नेपाललाई गिरेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, गिरेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता, सामुदायिकतर्फ विद्यालयमा विद्यार्थी संकट, 15,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, नेपालका प्राकृतिक स्रोतहरू मध्ये खर्क क्षेत्र पनि एउटा अत्यन्तै महत्वपूर्ण भूभाग हो। उच्च पहाड़ी तथा हिमाली भेगमा रहेका फाटफुट रूख, झाड़ी र विस्तृत घाँसे मैदानहरूलाई खर्क, पाटन, लेक वा चरण क्षेत्र भनेर चिनिन्छ। नेपालको कुल भूभागको झण्डै 22% हिस्सा यस्ता क्षेत्रहरूले ओगटेका छन्। खर्क क्षेत्र केवल एक प्राकृतिक पारिस्थितिक प्रणाली मात्र नभई यो प्राकृतिक र सामाजिक प्रणालीको एक मिश्रित रूप हो। वनस्पति, वन्यजन्तु लगायत खर्कमा चरिचरण गर्ने घरपालुवा वस्तु तथा गोठालाहरू बीचको अन्तर सम्बन्धले खर्कको अस्तित्वलाई जोगाइरहेको हुन्छ। तर पछिल्ला वर्षहरूमा नेपालका खर्कहरूमा पशुपालन हराउँदै गएको छ। खर्कबाट लिन सकिने आर्थिक लाभ र व्यवस्थापनका उपायहरू के हुन् त? थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
7: नेपालका खर्कहरू बहुमूल्य जड़ीबुटी, घाँसे प्रजाति, दुर्लभ वन्यजन्तु र घरपालुवा जनावरहरूको वासस्थान हुन्। जैविक विविधताका प्रमुख भण्डारका रूपमा रहेका खर्कहरू पानीका मुहान संरक्षण गर्ने आधारसँगै धार्मिक पर्यटकीय दृष्टिबाट पनि महत्वपूर्ण रहेका खर्कका बारेमा अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
8: यो चाहिँ जैविक विविधताको खानी हो। त्यो बाहेक धेरै जसो नेपालको नदी नालाको स्रोत भनेको खर्कबाटै आउने हो। अर्को खर्कमा चरीचरण पनि हुने भएकोले मलहरूलाई रिसाइकल हुने काम पनि खर्कमा भएको वनस्पतिहरूले गर्छ। त्यही भएर यसको बहुआयामिक महत्व छ। अझ अर्को एउटा महत्व यो धार्मिक पर्यटकीय महत्व पनि हो। मेजर ट्रेकिङ रूटहरू पनि खर्क क्षेत्र नै भएर जान्छ। त्यसकारण यसको धार्मिक पनि महत्व छ, जैविक विविधता, पर्यावरणीय महत्वको साथै।
7: देशको झण्डै 6.09% जनसंख्याको बसोबास रहेको हिमाली क्षेत्रको पुर्खौली पिसा याक, चौरी, पहाड़ी गाई तथा भेडा पालन हो। अहिले पनि त्यहाँ पशुपालन प्रमुख आधारको रूपमा रहेको छ, अनि पशुपालन र खर्क बीच गहिरो अन्तर सम्बन्ध पनि रहेको छ।
8: नेपालको उच्च पहाड़ी र हिमाली क्षेत्रको पशुपालन र जड़ीबुटी चाहिँ खर्कबाट आउँछ। सामाजिक र पर्यावरणीय दुईटा पक्षहरूको सम्मिश्रण हो कि खर्क। हामी त्यसलाई सोसियो इकोलोजिकल सिस्टम भन्छौँ। गाईवस्तु पनि छ, मान्छे पनि छ, त्यसको अनुनासित सम्बन्ध छ। ठिक्क चरण भएन भने, चरीचरण छोडिदिनु भयो भने खर्क त्यो चौर जस्तो हुँदैन। त्यहाँ चाहिँ झाडीदार वनस्पति आउनुको कारण कम चरीचरण हुनु हो।
7: पशुपालन घट्दै गए पनि अझै उच्च पहाड़ी तथा हिमाली क्षेत्रका खर्कहरू अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका छन्। नेपालबाट हुने निर्यातको ठूलो हिस्सा पनि खर्ककै उत्पादनले समेटेका डाक्टर श्रेष्ठ बताउनुहुन्छ।
8: अर्थतन्त्रमा सिम्पल तपाईँलाई एउटा एर्सा गुम्बाकै कुरा गर्दा, अलि पहिला चाहिँ नेपाल राष्ट्र ब्याङ्कले गरेको एउटा अध्ययनले पनि 5 अरब वार्षिक रूपमा एर्साको अर्थतन्त्र छ नेपालमा भनेर भन्थ्यो। पछिल्लो समयमा पूर्वी नेपालतिरबाट लगभग 3 अरबको छुर्पी निर्यात भइरहेछ वार्षिक। त्यो लगायत जड़ीबुटीहरू, अनि अर्को भनेको च्याङ्ग्राको उनबाट हामीले पश्मिना बनाउँछौं, अनि त्यस्तै भेडाको उनबाट हामीले त्यो फेल्ट भनेर अहिले चाहिँ उनीको डेकोरेसन गर्ने सामग्रीहरू बनाएर विदेश निर्यात गरिरहेका छौँ। भनेपछि नेपालको अधिकांश वस्तुहरू जहाँ निर्यात हुन्छ नेपालको, त्यो चाहिँ खर्कको प्रडक्ट हो कि।
7: खर्कहरू हिमाली सहित उच्च पहाड़ी भेगका मानिसको समेत जीविकाको आधार हुन् भने निर्यात व्यापार मार्फत देशकै अर्थतन्त्रमा सहयोग पुग्छ। यसको वातावरणीय महत्व त झनै बढ़ी छ। तर यी खर्कहरूबाट पशुपालन हराउँदै जाँदा थुप्रै समस्याहरू देखिन थालेका छन्। खर्कहरूको व्यवस्थापनको लागि पालिकाहरूले गर्ने साना कामले पनि ठूलो भूमिका खेल्ने खर्कबारीका अध्येता एवं वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ बताउनुहुन्छ।
8: खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्। अर्को उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्। अनि किनभने अझै पनि त्यो हातले उन्कातिराखेको देख्न सकिन्छ कि सामान्य एउटा मेसिनहरू, अनि त्यो चाहिँ भेडाको उन काट्ने पनि हँसियाले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन। यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू, केही राम्रा अभ्यासहरू र अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड दिन थाल्यौं भने चाहिँ, र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ खर्कलाई उपभोगसँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ।
2: वातावरण विज्ञ एवं खर्क बारेका अध्येता डाक्टर उत्तम बाबु श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
5: डाक्टर हो वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
3: सरकारले काठमाडौँ उपत्यकाका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासी परिवारलाई मासिक 15,000 रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। यस्तै काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्च बापत 25,000 रुपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको प्रधानमन्त्री परिषदको बैठकले यो निर्णय गरेको हो। बैठकले परिवारमा 5 जनासम्म सदस्य भएमा 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएमा थप 2,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकपछि निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले अरणीको राजमार्गको मरमत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको समेत प्रवक्ता पोखरेलले बताउनुभयो।
2: फेरि पनि सुकुम्बासी बस्तीकै प्रसंग, बागमती मनोहरा र धविखोला नदी करिडोरमा हिँड्नुभयो भने देख्नुहुन्छ भत्काइएका घरका कंक्रीट र भत्केका घरका अवशेषका ठूला साना थुप्रा। विस्थापित सुकुम्बासी व्यवस्थापनको विषयमा बहस भइरहेका बेला अर्को पेचिलो विषय देखिएको छ, भत्केका संरचनाका अवशेषले निम्त्याउने वातावरणीय प्रदूषण। फोहोर व्यवस्थापन विज्ञ आशिष खनाल उचित वर्गीकरण पुनः प्रयोग र व्यवस्थापन प्रणाली विनै भत्काइएका संरचनाबाट निस्किएको फोहोरले अर्को वातावरणीय संकट निम्त्याउन सक्ने जोखिम रहेको बताउनुहुन्छ। सरकारी योजना अस्पष्ट र त्रुटिपूर्ण देखिएको भन्दै वातावरणविदहरूले मनसून अघि नै भग्नावशेष व्यवस्थापनमा चाँडो र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। कान्तिपुर दैनिकले खबर छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
10: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
5: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। बिहानको घाम डाँडामाथि उक्लिँदै गर्दा दैलेखो नारायण नगरपालिका 4 को धुलाम्मे सड़कमा एउटा शरीर विस्तारै अगाडि बढ़िरहेको देखिन्छ। पाइला होइन, दुई हातको सहारामा 50 वर्षीय हस्तबहादुर कठायतले आफ्नो शरीर घिसार्दै विद्यालयतर्फ अगाडि बढ़ाउनुहुन्छ। जन्मजात शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई घरदेखि विद्यालयसम्मको झण्डै 1 किलोमिटर दूरी पार गर्न 2 घण्टा समय लाग्छ। बरसातमा हिलामेर हिउँदमा धुलामी हुने बाटोले उहाँको शरीरलाई थकाइदिन्छ, तर उहाँ आफ्नो जिम्मेवारी पूरा गर्न थाकेको महसुस भने गर्नुहुन्न। उमेर ढल्कनै जाँदा शरीर कमजोर बन्दै गएको उहाँले बताउनुभयो। हातले टेकेर बिहान 2 घण्टा र बेलुकी 2 घण्टा हिँड्न हातमै सुन्निएका हुन्छन् उहाँले भन्नुभयो। उमेर बिस्तारै ढल्किँदै जाँदा शरीर पनि कमजोर हुने रहेछ। विद्यालयदेखि उहाँको घरसम्म सड़क पुगिसकेको छ, तर त्यो सड़कमा उहाँका लागि गुड्ने साधन भने छैन। आर्थिक अभावका कारण 4-5 स्कूटर किन्ने अवस्था पनि उहाँसँग छैन। आधा सहयोग कसैले गरिदिएको भए आफै पनि थपेर किन्थे उहाँले भन्नुभयो। शारीरिक कठिनाईका बीच पनि उहाँले कक्षा 12 अध्ययन गर्नु भएको छ। गाउँमा विद्यालय नहुँदा धेरै बालबालिका टाढा जान नसकेर पढ़ाईबाट वञ्चित भइरहेका थिए। यो दृश्यले उहाँलाई भित्रैदेखि पोल्थ्यो। त्यसपछि उहाँले गाउँमा विद्यालय स्थापना गर्ने अभियान शुरू गर्नुभयो। गाउँका बालबालिकाहरूलाई जम्मा गरेर आफ्नै पहलमा पढ़ाउन थाल्नुभयो। तलब न तलब थियो न सरकारी सहयोग, तर शिक्षाप्रतिको भरोसा। लगातार 2 वर्षसम्म उहाँले 82 बालबालिकाहरूलाई निशुल्क पढ़ाउनुभयो। एक्लै सबै विद्यार्थी सम्हालेर पढ़ाउने उहाँको प्रयास गाउँका लागि शिक्षाको पहिलो उज्यालो बन्यो। थाकेको शरीर नथाकेको सपना आजको गोर्खा पत्रमा खबर छ।
2: अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन 2 दिने भ्रमणका लागि चीन पुग्नु भएको छ। पुटिनले आज चिनिया समकक्षी सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ। यो भेटवार्ता अमेरिका चीन सम्बन्ध, युक्रेन युद्ध, ऊर्जा संकट, विश्व राजनीति थप ध्रुवीकृत बन्दै गएको अवस्थामा विशेष रूपमा अर्थपूर्ण मानिएको छ। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण सकिएको केही दिनमै भएको हो। विश्लेषकहरूको अनुसार ट्रम्प प्रशासनको अनिश्चित विदेश नीतिले मस्को र बेजिङलाई अझ नजिक ल्याउने काम गरेको छ। यो भ्रमण सन् 2001 हस्ताक्षर गरिएको मैत्री तथा सहयोग सन्धिको 25 वार्षिक उत्सवसँग पनि जोड़िएको छ। पछिल्ला वर्षहरूमा दुवै देशबीचको सम्बन्ध आर्थिक, राजनीतिक र सैन्य सहकार्यतर्फ तीव्र रूपमा अघि बढ़ेको छ। अहिले चीन रूसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। पश्चिमी प्रतिबन्धपछि रूसको अर्थतन्त्र युद्ध केन्द्रित बन्दै गएको छ। यस्तो अवस्थामा चीन रूसका लागि आर्थिक लाइफलाइन बनेको छ। सन् 2024 दुई देशबीचको व्यापार 237 अर्ब डलर पुगेको थियो। रूसले पहिले आवश्यक प्रविधि, इलेक्ट्रोनिक उपकरण र औद्योगिक सामग्रीको ठूलो हिस्सा चीनबाट आयात गरिरहेको छ।
3: अब केही खेल खबर। इंग्लिश प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो, तर खेलको 39 मिनटमा एली जुनियर क्रुपीले बर्नमाउथलाई अग्रता दिलाएपछि उपाधि दौड़को समीकरण बदलियो। खेलको इन्जुरी समयमा एर्लिङ हालानले बराबरी गोल फर्काए पनि त्यो सिटीका लागि पर्याप्त भएन। त्यसअघिको खेलमा आर्सेनलले बर्नलीलाई 1-0 हराएको थियो। आर्सेनलले अन्तिम खेल अघि नै उपाधि पक्का गरेको हो।
2: खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 विकेटले पराजित गरेको छ। जयपुरमा हिजो लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 बलमा 3 विकेट गुमाउँदै भेटायो। जितसँगै राजस्थान 14 अंकसहित तालिकाको लखनऊ 8 अंकसहित तालिकाको पुछारमा छ भने राजस्थानले जितसँगै प्लेअफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ। राजस्थानका लागि वैभव सूर्यवंशीले 93 रन बनाए। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। उसका मिचेल मार्सले 96 रन तथा जोस इंग्लिसले 60 रन जोड़े। आईपीएल क्रिकेटमा आज बेलुका कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सले खेल्दैछन्। यो खेल बेलुका 8:15 इडेन गार्डन्समा हुनेछ। अब केही खबर संक्षेपमा। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वेष सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी नै छ।
3: कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेका छन्।
2: सरकारले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको अनियमितता, दुरूपयोग र बढ़दो आर्थिक भार नियन्त्रण र नियमन गर्न व्यापक सुधारको गृह कार्यलाई अगाडि बढ़ाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीमालाई पुनर्संरचना गर्दै अनावश्यक दावीको नियन्त्रण, दर रेट पुनरावलोकन र कानूनी कड़ाई मार्फत खर्च आधासम्म घटाउने गरी तयारी गरेको हो।
3: पूर्वी नेपालको काकटभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादन मध्ये तयारी चिया दोस्रो ठूलो वस्तुका रूपमा रहेको छ। नेपाली चियाको निर्यातमाथि अंकुश लगाउन पटक पटक भारतीय अवरोधले झापा र इलामका उद्योगीले मे 1 तारीक वैशाख 18 गतेदेखि तयारी चिया भारत पठाउन छाडेका छन्।
2: काया कैरनमा अब पालो उखानको
3: बनाउनु भन्दा भत्काउन सजिलो
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: एक दिनमै नयाँ प्रधान न्यायाधीशको संसदीय सुनवाई, नियुक्ति, शपथ र पद बहाली, नवनियुक्त प्रधान न्यायाधीशको काममा 22,000 मुद्दा।
2: नेपाललाई ग्रेलिस्टमै गाह्रो, कालो सूचीमा परे झनै खतरा, ग्रेलिस्टबाट बाहिर निकाल्न सबै उपाय अपनाउने अर्थमन्त्रीको प्रतिबद्धता।
3: उच्च पहाड़ी र हिमाली जनजीवन सहित देशको निर्यात व्यापारमा खर्कहरूको भूमिका महत्वपूर्ण। पशुपालन कम भएसँगै खर्कमा समस्या बढ़दै पालिकाले गर्ने साना कामले पनि धेरै सफलता मिल्ने विज्ञको भनाई।
2: रूसी राष्ट्रपति पुटिन र चिनिया समकक्षी सीबीच आज भेटवार्ता हुँदै विश्व राजनीति ध्रुवीकृत बन्दै गएको अवस्थामा भेटवार्ता अर्थपूर्ण।
3: र आर्सेनललाई प्रिमियर लीगको उपाधि, आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन कांग्रेसभित्र रहेको गुटै गुटसँग सम्बन्धित छ। यहाँ एउटा भवन रहेको भित्तामा बीपी कोइराला जस्तै देखिने नेताको तस्विर छ। त्यसमाथि नेपाली कांग्रेस लेखिएको छ। केही नेताहरू गफगाफ गर्दैछन् अनि ती नेताहरूको गफगाफ सुनेपछि नजिकै पुगेका अर्का एकजनाले भन्दैछन्, ए भनेपछि तपाईँहरू कुनै पनि गुटमा नलागेहरू होइन त, अनि कति हो नि यो गुट बनेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघसँगै।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन। लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: केपी पोली क्लिनिक गुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
5: यही जेठ 8 गते शुक्रबारको दिन
4: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन।

0: दैलेख र कालीकोटका छवटा स्थानीय तह बीच विकास बहस छ गोदे साझा प्रतिबद्धता भित्त
1: बाँकेमा पछिल्लो एक महिनामा विभिन्न अपराधका 205 जना विरूद्ध मुद्दा दर्ता जघन्य 10 गम्भीर प्रकृतिका 61 मुद्दा
0: बाँके बढ्दै सहित देशैभर गर्मी बढ्यो पश्चिम तराईका जिल्लामा तापक्रम 37 डिग्री सेल्सियस नाग्यो
1: र इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो आज कोलकाता र मुम्बई खेल्ने हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन बिचीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा दैलेख र कालीकोटका छवटा स्थानीय तहबीच भएको विकास बहसपछि छ बुधे साझा प्रतिबद्धता समेत व्यक्त गरिएको छ। सबैभन्दा उचाइमा पर्ने महाबु लेकमा भएको विकास बहसपछि छ बुधे साझा प्रतिबद्धता व्यक्त गरिएको हो। दैलेखको महाबु गाउँपालिका र कालीकोटको महाबै गाउँपालिकाको सिमानामा पर्ने महाबु लेक कर्णाली प्रदेशकै एक प्रमुख पर्यटक स्थल हो। दुई जिल्लामा 6 स्थानीय तहबीच विकासका साझा मुद्दामा केन्द्रित रहेर विकास बहस आयोजना भएको हो। बहसमा दैलेखको महाबु गाउँपालिका र नौमुले गाउँपालिकाका अध्यक्षहरू तथा नारायण नगरपालिकाका प्रमुख पनि सहभागिता रहेको थियो। त्यस्तै कालीकोटबाट महाबै गाउँपालिकाका अध्यक्ष तथा खाडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका जनप्रतिनिधिहरू पनि सहभागी भएका थिए। कार्यक्रममा यी पालिकाहरूको कार्यक्षेत्रभित्र पर्ने साना ठूला विकास आयोजनाको विषयमा व्यापक बहस छलफल भएको छ। साझा प्रतिबद्धताको पहिलो नम्बरमा महाबु लेकदेखि नाङमासम्मको सड़क खण्डमा ट्र्याकलाई स्तर उन्नतिका लागि संघीय सरकारसँग आवश्यक बजेट व्यवस्थापनको माग गर्ने पनि निर्णय गरिएको छ। बाँकेको जमुनादेखि दैलेखको महाबु लेकसम्म र नाङमादेखि मुगुसम्म सड़क सञ्चालनमा रहे पनि महाबु लेकदेखि नाङमासम्मको सड़कमा ट्र्याक खुल्न बाँकी रहेको छ। यस सड़क खण्डबाट दैलेखको नारायण नगरपालिका नौमुले गाउँपालिका महाबु गाउँपालिका र कालीकोटको महाबै गाउँपालिका तिलागुफा नगरपालिका एवं खाडाचक्र नगरपालिकाका नागरिकहरू लाभान्वित हुने बताइएको छ। यसैगरी कालीकोट र दैलेख जिल्लाको सिमानामा रहेको प्रसिद्ध धार्मिक तीर्थ स्थल महाबै धामको विकास र प्रबन्धनका लागि भौगोलिक विकटतालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार निर्माणका लागि बजेट माग गर्ने पनि निर्णय बैठकले गरेको छ।
1: यसैबीच दैलेख र कालीकोट जिल्लाको शान्ति सुरक्षा अपराध नियन्त्रण अन्तर जिल्ला चोरी निकासी नियन्त्रण विपद व्यवस्थापन र विकास निर्माणका विषयमा प्रभावकारी संचार समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ। महाबु धामको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तथा डीपीआर गरी पर्यटन पूर्वाधार विकासका लागि बैठकमा सहभागी स्थानीय तहले सहलगानीमा निर्माण कार्य अगाडि बढ़ाउने सहमति भएको छ। दैलेखको भैरवी गाउँपालिका एक जलजलीमा रहेको पेट्रोलियम पदार्थ उत्खननको अनुसन्धान कार्य सम्पन्न भए पनि उत्पादन प्रक्रिया अझै शुरू हुन नसकेको भन्दै बैठकले यसलाई तत्काल अगाडि बढ़ाउन संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ। कालीकोटको तिलागुफा नगरपालिकाले गाल्ने चिलखाया उडु हुँदै दैलेखको नौमूल्यबाट सुर्खेतसम्म जोड्ने सड़क निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न संघीय सरकारसँग माग गर्ने निर्णय भएको सहभागी जनप्रतिनिधिहरूले बताएका छन्।
0: कर्णाली करिडोर अन्तर्गत उत्तर सड़क खण्ड हुम्लाको सिमकोट हिल्सा सड़क खण्डमा 3 पक्के पुल र 2 बेलीब्रिज निर्माण सम्पन्न भएपछि यातायात सञ्चालनमा सहज भएको छ। कर्णाली नदी तथा विभिन्न खोलामा पुल निर्माण भएपछि आवाजातमा सहजता भएको स्थानीयले बताएका छन्। हिल्सा सिमकोट सड़क योजना प्रमुख बेलबहादुर नेपालीले यो खण्डमा निर्माण गरिएका 5 पुल मध्ये 2 पक्के पुल र यस आर्थिक वर्षमै सम्पन्न भई सञ्चालनमा आएको बताउनु भएको छ। यस वर्ष निर्माण सम्पन्न भएका पुल मध्ये सिमकोट नामका गाउँपालिकाको सिमानामा रहेको हितका खोला र नामका गाउँपालिका स्थित ताप्रो खोला पुल प्रमुख रहेका छन्। यसअघि 2073 सालमा तत्कालीन जिल्ला विकास समितिको कार्यालयले हिल्सामा कर्णाली नदीमाथि बेली ब्रिज निर्माण गरेको थियो। करिब 6 वर्षपछि अघि हालको नामका गाउँपालिका 6 तुमकोटमा पनि कर्णाली नदीमाथि अर्को बेली ब्रिज निर्माण गरेको थियो भने जसको निर्माण हिल्सा सिमकोट सड़क आयोजनाले गरेको थियो। यसै गरी 1 वर्ष अघि नामका गाउँपालिकाको सल्ली खोलामा पक्की पुल निर्माण सम्पन्न भएको थियो। नामका गाउँपालिकाको केन्द्र एल्बाङ खोला र वर्षायाममा बाढ़ी पहिरो आउने धाड़खेतमा दुईवटा कलबट पनि एक वर्ष अघि नै निर्माण सम्पन्न गरेको थियो। ती पक्की पुल, गेलीब्रिज र कलबट संसारमा आएपछि यातायात सेवा थप सहज भएको प्रमुख नेपालीले बताउनुभयो। सिमकोट हिंसा सड़क खण्डको 95 किलोमिटर मध्ये नामका गाउँपालिका 4 याङ्गार कलामा पुल निर्माण कार्य अझै बाँकी रहेको छ भने जसको निर्माण सुस्त गतिमा भइरहेको छ। यसैगरी सिमकोटबाट इलिङ काँध र तुमकोटमा हिंसासम्मको सड़क चौडाई विस्तार गर्ने कार्य पनि सम्पन्न भइसकेको छ। इलिङ काँधदेखि तुमकोटसम्मको सड़क चौडाई विस्तार बाँकी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षमा टेण्डर आह्वान गर्ने योजना रहेको पनि योजना कार्यालयले जनाएको छ।
1: महालेखा परीक्षणको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 कम बेरोजी हुने पालिका मध्ये बर्दियाको ठाकुर बाबा नगरपालिका जिल्लामै प्रथम भएको छ। बर्दियाका 8 पालिका मध्ये सबैभन्दा कम बेरोजू कायम गर्दै पहिलो स्थान हासिल गरेको ठाकुर बाबा नगरपालिका लुम्बिनी प्रदेशका 109 पालिका मध्ये 6 स्थानमा परेको बताइएको छ। यस्तै देशभरका 753 पालिका मध्ये कम बेरोजू हुने सूचीमा ठाकुर बाबा 25 स्थानमा रहेको छ। आर्थिक प्रशासन शाखाका वरिष्ठ लेखा अधिकृत सुदीप सिंह सुनारका अनुसार नगरपालिकामा असुल बेरोजू प्रमाण पेश गर्ने बेरोजू तथा पेशकी बेरोजू शून्य रहेको बताउनु भएको छ। नियमित तर्फ केवल 0.15% करिब 29 लाख मात्र बेरोजू कायम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
0: सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशमा अपाङ्गता भएका खेलाड़ीहरूको प्रतिभा उजागर गराउनका लागि 5 स्थान स्पोर्ट्स व्हील चेयर प्रदान गरेको छ। साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतको समन्वयमा पारा ओलम्पिक कमिटी कर्णाली प्रदेशलाई व्हील चेयर प्रदान गरिएको हो। एउटाको 1,10,000 रूपियाँ मूल्य पर्ने 5 व्हील चेयर मन्त्रालयका शिक्षा महाशाखाका प्रमुख सुवर्ण खड्काले पारा ओलम्पिक कमिटिका कर्णाली अध्यक्ष किरण किशोर सापकोटालाई प्रदान गर्नुभएको हो। शिक्षा महाशाखाका प्रमुख खड्काले स्पोर्ट्स व्हील चेयरले अपाङ्गता भएका खेलाड़ीहरू खेल्न सक्ने बनाउन सकिने बताउनु भएको छ। उहाँले सामग्रीको सदुपयोग गर्न पनि सुझाव दिँदै आगामी दिनमा मन्त्रालयले सहयोग जारी राख्ने पनि उल्लेख गर्नुभएको छ। साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतका संयोजक ललित

0: समुदायको उपस्थिति रहेको थियो। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, लगभग यो छोटो विश्राम। के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
3: होइन अञ्जना, पैसा छन् सन्ति गनेर बसेकी छौ त कताको तयारी हो?
4: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
3: अनि टिभीएस कम्पनीको किन नि?
4: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
3: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
4: अब कता हुनु नि, हाम्रै भुरिगा रहेको लाखा मोटरसाइकल वर्ल्ड कपमा जाने नि, त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
3: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
5: यिनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-56-455।
6: रेडियो भेरी एफएम

0: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैरेख र कालीकोटका छवटा स्थानीय तहबीच विकास बहस, छ बुधे साझा प्रतिबद्धता, सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका अपाङ्गता भएका खेलाड़ीहरूलाई प्रतिभा उजागर गर्नका लागि व्हील चेयर प्रदान गर्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। जुम्लामा जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रूपमा गिटी बालुवा उत्खनन गर्नेलाई कानून कार्यवाही गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विशेष गरी तिला र हिमा नदीमा अवैध रूपमा नदीजन्ने र खानीजन्ने ढुङ्गा गिटी बालुवा निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। जिल्लामा हुने विपदको बैठकमा पटक पटक अवैध रूपमा सञ्चालन भएका क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिए पनि सुनवाई नभएको भन्दै उहाँले बिना दर्ता र अनुमति बिना सञ्चालित क्रसर उद्योगलाई बन्द गरिने बताउनु भएको छ। नदीजन्ने तथा खानीजन्ने पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानून बमोजिम कार्यवाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ। जिल्लामा सञ्चालित कतिपय विकास निर्माण कार्योजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिटी बालुवा बिक्री गर्दै आएको नागरिक समाजका संयोजक राजबहादुर महतले बताउनुभयो। नदी नालाबाट जबरजस्ती ढुङ्गा गिटी बालुवा उत्खननले भविष्यमा ठूलो विपदको समस्या खड़ा गर्न सक्ने जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोम बहादुर महतले बताउनुभयो। चन्द्रनाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायतले सरकारको आफ्नो प्रमुख आन्तरिक राजस्व संकलनमा वृद्धि गर्न जथाभावी उत्खनन गरेको नदीजन्य पदार्थ ढुङ्गा गिटी बालुवालाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पनि जनाउनु भएको छ। विपदका बेला समयमै प्रतिकार योजना निर्माण गरी विपद प्रति कार्य व्यवस्थापनलाई चुस्त र प्रभावारी बनाउन पनि आवश्यक रहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौला गाईले बताउनु भएको छ। क्रसर उद्योगको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ। नदीका किनारमा रहेका अधिकांश उद्योग अवैध रूपमा सञ्चालन हुने गरेको, जनगुनासो व्यापक आउने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
0: बाँकेमा प्रहरीले पछिल्लो एक महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको बताएको हो। प्रहरीमा दर्ता भएका मुद्दा मध्ये जघन्य 10, गम्भीर प्रकृतिका 61 र सामान्य अपराध अन्तर्गतका 134 रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी दीपक पातलीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 9 घटनामा 11 जनालाई पक्राउ गरिएको बताउनुभयो। यसै गरी आर्थिक अपराध सम्बन्धी 34 घटनामा प्रहरीमा दर्ता भएका छन् भने चालू आर्थिक वर्षमा मुद्दाका प्रतिवादी पक्राउ अभियान अन्तर्गत वैशाख महिनामा 187 जना पक्राउ परेका छन्। सार्वजनिक चासोमा रहेका 19 पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरिएको डीएसपी पातलीको भनाइ छ। यस अवधिमा सम्पत्ति शुद्धिकरण सम्बन्धी एउटा मुद्दा समेत दर्ता भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयन अभियान अन्तर्गत वैशाख महिनामा 76 जना फरार प्रतिवादीलाई पक्राउ गरेको बताएको हो।
1: यसै गरी जिल्ला प्रहरी कार्यालय बाँकेले गत वैशाख महिनामा जिल्लाभर 20 सवारी साधन दुर्घटना भएको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ भने 18 जना घाइते भएका छन्। सवारी साधन दुर्घटनाका कारण विश्लेषण गर्दा अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएको देखिएको छ। तथ्याङ्क अनुसार 19 दुर्घटना चालकको लापरवाही तथा एउटा दुर्घटना मादक पदार्थ सेवन मापसका कारण भएको प्रहरीले जनाएको छ। यसैबीच सवारी जाँच अभियान अन्तर्गत वैशाख महिनामा 2078 सवारी साधन चालकमाथि कार्यवाही गरिएको छ। यस्तो कार्यवाहीबाट 18,62,000 राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले गत वैशाख महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 104 उजुरी दर्ता भएको जनाएको छ। तीमध्ये 83 उजुरी फर्चेट गरिएको छ भने 21 उजुरीको टुङ्गो लाग्ने बाँकी रहेको छ। यस्तै घरेलु हिंसातर्फ वैशाख महिनामा झैँ झगडा सम्बन्धी 74 उजुरी दर्ता भएका छन्। तीमध्ये 54 घटनामा मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
0: देशभर तापक्रम बढ्दै गएको छ। विशेष गरेर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पश्चिम तराईमा 37 डिग्री सेल्सियस भन्दा तापक्रम माथि मापन गरिएको बताइएको छ। नेपालगंजमा 36.7, भैरवामा 34.8, विराटनगरमा 33 डिग्री सेल्सियस मापन हुँदा धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन गरिएको छ। पछिल्लो केही दिन यता नेपालगंज, धनगढ़ी, भैरवा, टीकापुर, अत्तरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका ठाउँमा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको छ। विशेष गरेर लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान छ। सर्वसाधारणलाई दिउँसो बाह्र बजेदेखि चार बजेसम्म सकेसम्म घरमा बाहिर ननिस्किन महाशाखाले अनुरोध गरेको छ। प्रशस्त पानी र झोलियो पिरो पदार्थ खान र बालबालिका ज्येष्ठ नागरिक र बिरामीलाई विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो।

0: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सोरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। दार्चुलामा प्रधानाध्यापकलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा आत्महत्या दुरूस्थानको आरोपमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ। व्यास गाउँपालिका चारको सम्पाल माध्यमिक विद्यालयका सुनसेराका प्रधानाध्यापक बलदेव सिंह धामीले विद्यालयमै आत्महत्या गरेको घटनामा आठजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरूलाई आत्महत्या दुरूस्थान मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओम बहादुर राणाले बताउनुभयो। प्रधानाध्यापक धामीले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेख्दै विद्यालयमै आत्महत्या गर्नुभएको थियो। धामीले आफूलाई मर्न बाध्य बनाउनेहरू भन्दै सुसाइड नोटमा केही व्यक्तिका नाम लेखेकोमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
1: कैलालीको टिकापुर नगरपालिकाले सिकल सेलका बिरामीलाई लक्षित गरी सिकल सेल केन्द्र स्थापना गरेको छ। हरेक वडामा आधारभूत स्वास्थ्य पुर्याउने सरकारको लक्ष्य अनुसार 9 वडामा स्वास्थ्य केन्द्र स्थापना भए पनि ठूलो जनसंख्या भएको वडा नम्बर 1 नागरिकलाई उपचार र सिकल सेलका बिरामीलाई लक्षित गरी 11 स्वास्थ्य संस्था खोलेको जनाएको छ। करिब 47,000 जनसंख्या रहेको वडा नम्बर 1 सबै नागरिकलाई एउटै स्वास्थ्य संस्थाले सेवा दिन अपायक भएपछि टिकापुर नगरपालिका 1 ब्लक नम्बर 20 शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र स्थापना गरेको हो। राता रक्तकोषहरू बाँगिएर मर्ने सिकल सेल एनिमिया थारूहरूमा मात्रै देखिने रोग हो। जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्कीका अनुसार टिकापुर नगरपालिकामा 1,914 जनाको रगत परीक्षण गर्दा 326 जनामा सिकल सेलको ट्रेड देखिएको र यो मध्ये 80 जनामा कडा सिकल सेल रोग देखिएको बताउनु भएको छ।
0: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पद बहाली गर्नु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजो बेलुका नै सर्वोच्च अदालत पुगेर पद बहाली गर्नु भएको हो। राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति राम सहेन प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोर प्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको उपस्थिति रहेको थियो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदबावली समेत एकै दिनमा भएको हो। नेपालको संविधानको धारा 129 उपधारा 2 बमोजिम संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो डाक्टर शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई 7 हराएको छ। जयपुरमा लखनऊले दिएको 221 रनको लक्ष्य राजस्थानले 19 ओभर 1 ओभरमा 3 विकेट गुमाउँदै 225 रन बनाएर पूरा गर्यो। जीसँगै राजस्थान 14 अंकसे तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पिला पुग्ने सम्भावना पनि बलियो छ। लखनऊ 8 अंक मात्र सही तालिकाको पुछारमा छ। पहिला ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 5 विकेट गुमाएर 220 रन बनाएको थियो। आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स बीच बेलुकी 7:45 इडन गार्डनमा खेल हुनेछ।
0: खेलकै अर्को प्रसंगमा इंग्लिश प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्टमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। उपाधि रक्षा गर्न सिटीलाई जित आवश्यक थियो तर खेलको 39 मिनटमा एली जुनियल कुप्रीले बर्डमाउथलाई अग्रता दिलाए पनि उपाधि दौड़को समीकरण भने बदलिएको हो। खेलमा आर्सेनलले बर्नलीलाई 1-0 हराएको थियो। आर्सेनलले अन्तिम खेल अगाडि नै उपाधि पक्का गरेको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: दैलेख र कालीकोटका 6 स्थानीय तह बीच विकास बहस, 6 बुधे साझा प्रतिबद्धता व्यक्त।
0: बाँकेमा पछिल्लो 1 महिनामा विभिन्न अपराधका 205 मुद्दा दर्ता, जघन्य 10 गम्भीर प्रकृतिका 61 मुद्दा।
1: बाँके बर्दिया सहित देशैभर गर्मी बढ़्यो। पश्चिम तराईमा तापक्रम 37 डिग्री सेल्सियससम्म नाघ्यो।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो। आज कोलकाता र मुम्बई खेल्ने।
2: रेडियो टाइगर स्टुडियो टाइम।

0: अहिले बिहानको 7 बजेको छ।
1: एस टाइम्सका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाऊ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही जेठ 8 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
0: गर्जन सधै बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ. यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरिगाउँ बजार बर्दिया.
1: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो.
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर.
1: ए रमेश, पर्ख न, कता हेरेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है. मैले नमन सपिङ सेन्टरमा जाइपु.
1: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ. अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582.
0: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि.
5: साइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना.
6: यही जेठ 9 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्. दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ. सम्पर्क साइना मेडिकल हल भुरिगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी. नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98 4.
1: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त.
7: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त.
8: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ. सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा. अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया.
1: प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98 4 82 79 774.

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि तपाईँहरू कार्यक्रमको प्रतीक्षामा रहिरहनु भएको छ। मलाई थाहा छ कार्यक्रम नेपालभरबाट कार्यक्रम एकै साथमा प्रसारण भइरहेको छ। हामी हरेक दिन तपाईँहरूलाई आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गराउने प्रयास गरिरहन्छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाईँहरूलाई दिने प्रयास गर्छौ, जसको साल महिना गते र समयहरू छन्। हामीलाई तपाईँले फोन गरेर आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी भने लिन सक्नुहुनेछ। आफ्नो र आफन्तहरूसँग कुराकानी गराउँदै हामीसँगबाट तपाईँले धेरै भन्दा धेरै लाभहरू पनि लिन सक्नुहुन्छ। यसको लागि दुईटा नम्बर छन्, 98453 97 658 र 98142 73 601 तपाईँ सिधा रूपमा हामीसँग सम्पर्कमा रहेर हामीसँग कुराकानी गर्दै हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहन्छौं। धेरै दिनपछि रेडियो नलगाड जादुकोटबाट पनि कार्यक्रम हिजोबाट प्रसारण भएको जानकारी मलाई दिनुभएको छ। हामी एकदम नेपालभरमा बजिरहेका छौं। धेरै ठाउँमा रेडियोमा चट्याङ लाग्ने, रेडियोमा केही प्राविधिक समस्याहरूले गर्दा कहिलेकाहीँ रेडियोहरू अवरुद्ध हुने प्रयास भइरहेको छ। अहिले पनि डोटीतिरका रेडियोहरू अनि ओखलढुङ्गाका खोटाङका रेडियोहरू एकदम समस्यारत छन्। सकभर सबै रेडियो चाँडै बनून्, हाम्रो पनि तपाईँहरूलाई शुभकामना छ। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र आजको ग्रह गोचरबाट। आज मिति 2083 साल जेठ 6 गते आज बुधबार, तदनुसार ईस्वी सन् 2026 रहेको छ। आज मे 20 तारीक नेपाल सम्बत 1146 अनलाफ रौद्र नाम सम्वत्सर सूर्य उत्तरायण ग्रीष्म ऋतु रहेको छ। आज परम पवित्र पाव दिन चौथी तिथि रहेको छ। 28 घड़ी 3 पला दिनको 4 बजेर 28 मिनटसम्म आर्द्रा नक्षत्र 15 घड़ी 14 पला दिनको 11 बजेर 20 मिनटसम्म शूलयुग 35 घड़ी 39 पला वपकरण 0 घड़ी 58 पला आज आनन्द युगमा भने मुसल युग रहेको छ। आजको निर्माणको समय 33 घड़ी 52 पला बिहान सूर्य उदय 5 बजेर 15 मिनट जाँदा भयो, साँझ सूर्यास्त 6 बजेर 47 मिनटमा रहनेछ। आज विशेष गरी यो मलमासको दिन रहेको छ। मलमासमा धेरै प्रश्नहरू हामीलाई तपाईँहरूले राख्नु भएको छ, त्यसको उत्तरहरू हामी क्रमिक रूपमा दिइरहेका छौं। विशेष गरी काजक्रिया गर्नको लागि अथवा कुनै पनि श्राद्ध गर्नको लागि के गर्ने भन्ने कुरामा धेरै फरक परिरहेको छ। तपाईँको कोही घरमा आमा बुबा बित्नुभयो, दाजुभाइ बित्नुभयो भने काजक्रिया गर्न रोक्नु पर्दैन, तर तपाईँले कुनै पनि तीर्थहरू गएर श्राद्ध गर्ने अथवा तपाईँले कुनै पनि अरू बेलामा बितेको मान्छेको योगलाई श्राद्ध गर्छु अथवा नयाँ ठाउँमा मन्दिर जान्छु भाकल पूरा गर्छु भन्ने जस्ता नयाँ कामहरू तपाईँले नगर्नको लागि हामीले अनुरोध गर्यौं तपाईँलाई। अब पालो ग्रह गोचरको। सूर्य यतिखेर वृष राशिमा रहनु भएको छ भने चन्द्रमा मिथुन राशिमा छन्। मंगल मेष राशिमा रहनु भएको छ भने बुध वृष राशिमा छन्। बृहस्पति मिथुन राशिमा रहेका छन् भने शुक्र मिथुन राशिमा छन्। शनिग्रह मीन राशिमा रहेका छन्। राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब भने कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनले के भन्छन्, आजको तपाईँको दिन दशाहरू कसरी व्यतीत हुन्छन्, तपाईँका राशिफलले यस प्रकार छ। आजको दिन सफलतापूर्ण युगहरू देख्न सकिन्छ। तृतीय भावको चन्द्रमाले पराक्रम बढ़ाउँछ, काममा एकदम राम्रो र सफलता उन्मुख कामहरूमा अगाडि सार्नेछ, आमदामी भने घटेर जानेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू राशिमा संकेत देखिएको छन्। आजको दिनमा कार्य क्षेत्र फलाकिलो बन्दै जानु राशिमा संकेत राम्रो देखिएको हो भने उन्नति र प्रगतिको लागि पनि वातावरणहरू सुन्दर बन्दै गइरहेको राशि वृषबाट संकेत देख्न सकिन्छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, लामो दीर्घ यात्राहरूमा सहज हुन्छ। आजको दिनमा अलिक घमण्डपन बढ़ी हुन सक्छ। लग्नमा बृहस्पति पनि हुनु, चन्द्रमा पनि हुनु आर्थिक क्षेत्र र व्यापारिक क्षेत्रमा भने निकै प्रसन्न रहने योग छ। काममा उल्झना आउन सक्छ, प्रेममा घाटा रहनेछ भने पढ़ाईमा कमजोरीको योग राशिमा संकेत छ।
1: सिंह राशि
0: धर्म कर्ममा रुचि बढ्नेछ। आफ्नो आमा बुवाको सेवामा मन तल्लीन रहने यो धर राशिमा सिंह राशिलाई संकेत छ।
1: कन्या राशि
0: मान सम्मानमा वृद्धि हुनेछ। आर्थिकता ताकेका कामबाट पनि सफलता मिल्ने योग राशिमा कन्या राशिलाई संकेत देख्न सकिन्छ। भौतिक क्षेत्रमा आजको दिनमा उन्नति रहे पनि ज्ञानमा भने सीमित रहनुपर्ने योग छ। आर्थिक क्षेत्रमा प्रसन्न हुनेछ। काम सकारात्मक भएर जाने योग छ। स्वास्थ्यमा हानि हुन सक्छ। औषधि मूल्यभन्दा खर्च वृद्धि रहने आजको दिनमा कुनै पनि झै झगडामा सामेल हुनुपर्ने जस्ता कार्यले मन चिन्तित र दिन अस्वाभाविक बनाउन सक्ने योग छ। सप्तम घरको चन्द्रमाले प्रेममा सफलता यात्रामा शुभ रहेको छ। मान सम्मानमा वृद्धि रहनेछ।
1: मकर राशि
0: लामो दूरीको यात्रामा सहज हुन्छ। आजको दिन सकारात्मक ऊर्जा सहित तपाईँको लागि सकारात्मक बन्ने योग छ।
1: कुम्भ राशि
0: गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। लामो दूरीको यात्राहरू सहज हुन्छन् भने गर्दै आएका कामबाट पनि सफलता हात पर्ने योग राशि कुम्भलाई देखियो। अलिकति तपाईँलाई कुरा काट्नेको संख्यामा भने वृद्धि राशिमा संकेतहरू देख्न सकिन्छ। मीन राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ। स्वास्थ्यमा सुधार हुँदै जाने योग रहेको छ।
2: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
3: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छै।
1: रहेको छ अहिले त हामी समस्या भोगिरहेका छौँ भन्छौँ। यसो भन्दै गर्दाखेरि खर्कहरूको पारिस्थितिकीय प्रणालीमा चाहिँ जलवायु परिवर्तनको असर कतिको देख्नु भएको छ तपाईँले पछिल्लो समयमा?
2: एकदमै, अब हामीले कर्णालीको कुरामा र समग्र नेपालमा पनि त्यो मिल्दो जुल्दो छ। त्यो जहाँ खर्क जुन उचाइमा खर्कको मात्रा बढी छ नि नेपालमा, त्यो उचाइमा लगभग 3,000-4,000 मिटरको उचाइमा, त्यो उचाइमा चाहिँ बढी तापमान वृद्धि भइरहेछ र अनि 4,000-5,000 मिटरमा पनि होइन, अनि त्यो भएको भएर अब खर्क र जलवायु परिवर्तनको कुरा गर्दा तापमान वृद्धि चाहिँ खर्कमा अन्य भूभागको तुलनामा अत्यधिक छ। तर हामीलाई चाहिँ के लाग्छ भने तापमान वृद्धिले अहिले तत्काललाई चाहिँ खर्कलाई नकारात्मक भन्दा पनि त्यसको एउटा कारण चाहिँ जलवायु परिवर्तन। जलवायु परिवर्तन हुँदा चाहिँ दुई कुरा, एउटा चाहिँ कार्बन डाइअक्साइड बढ्छ अनि अर्को चाहिँ जमिनको तातोपन बढ्छ, अनि विशेष गरेर उच्च हिमाली क्षेत्रहरूमा, हिमाली क्षेत्रहरूमा चाहिँ तातोपन बढेपछि त्यहाँको त्यो कोल्ड स्ट्रेस हुन्छ, जाडोले गर्दा बिरुवाहरू, मान्छे मात्रै होइन बिरुवा नि कठाङ्ग्रिन्छ कि, बढ्न सक्दैन, तर तातो भएपछि उनीहरू बढ्छ कि। एउटा कारण चाहिँ हरियाली बढ्नको कारण त्यो हो कि, अनि अर्को चाहिँ लामो समयसम्म त्यो हिउँ चाँडै पग्लेपछि उनीहरू बिरुवाहरू चाँडै हरियो हुने भयो कि, अनि लामो समय तातो भएपछि त्यो लामो समय त्यसमा पात रहिराख्ने भयो, त्यो भइरहेछ नेपालको खर्कमा। त्यो भएर जलवायु परिवर्तनले अहिलेसम्मको, तर जलवायु परिवर्तनसँगै खडेरी पनि होइन, तापमान त बढ्यो र उनीहरूले पर्याप्त पानी पनि पाएको भएर, यदि भोलि पानीको मात्रा चाहिँ एकदमै कम भयो, एकदम लामो सुक्खा भयो, लामो खडेरी भयो भने चाहिँ फेरि यो सबै मरुभूमिकरण हुने समस्या हुन सक्छ।
1: त्यसँगै नेपालको तल्लो क्षेत्रहरूमा मिचेहा प्रजातिको वनस्पति फैलिएको कुरा त हामीले विभिन्न अध्ययनहरूबाट अथवा प्रत्यक्ष आँखाले पनि देखिरहेका छौँ, अन्यत्रबाट आएका वनस्पतिहरू फैलिएको कुरा, जलवायु परिवर्तनले तापक्रम पनि बढ्यो भनेपछि हिमाली क्षेत्रका माथिल्लो क्षेत्रका खर्कहरूमा पनि मिचेहा वनस्पति फैलने जोखिम कतिको छ अथवा यो क्रम देखिएको छ कि छैन?
2: अहिले जसरी अब यो लाङखुट्टे हिमाल चढ्न थाल्यो भन्छौ हामी होइन, जलवायु परिवर्तनको कारणले अन्य वनस्पति जीव जन्तु तल पाउने माथि सर्न थाल्यो भन्छौ, सर्पहरू पनि, अनि त्यस्तै गरेर यो मिचा बाह्य मिचा प्रजातिहरू जुन चाहिँ नेपालका रैथाने होइनन्, बाहिरबाट आएको, त्यो चाहिँ एकदमै फैलिने हुन्छ, बनमासा होइन, किलो गन्दे लगायतका चाहिँ वनस्पतिहरू लगभग नेपालमा 30 प्रजातिका छन्, अनि यिनीहरू तल्लो क्षेत्रमा त व्यापकै रूपमा छन् र अहिले बिस्तारै बिस्तारै चाहिँ माथिल्लो भेगतिर चाहिँ त्यो देखिन थालेको छ। तर त्यो सँगै खर्कमा अर्को एउटा भनेको चाहिँ ठ्याक्कै मिचा चाहिँ होइन, होइन बाह्य मिचा चाहिँ होइन, तर एकदम चाँडै द्रुत गतिमा फैलिने र पशुवस्तुले नखाने त्यस्तो झारहरू चाहिँ बढ्न थालेको छ। हामीले किसानहरूसित कुरा गर्दा त्यही पनि अब्जर्भेसन गर्दा, जस्तै मैले एउटा भने हल हले भन्ने, अनि त्यो झार चाहिँ एकदमै बढेको छ होइन, जस्तै चाउले भन्ने होइन, त्यो अनि त्यो बढ्दै जाँदा के हुँदो रहेछ नि, त्यो बढ्दै गएपछि चाहिँ त्यसलाई व्यवस्थापन गरिएन भने नि, अनि त्यसले चाहिँ ढाक्दै ढाक्दै जान्छ, किनभने अरू घाँस चाहिँ गाईबस्तुले खानी भयो, त्यो चाहिँ नहानी भयो, अरू घाँसलाई झन् बढी प्रेसर भयो, अनि त्यो चाहिँ फैलेको फैले गर्ने भयो कि, त्यस्तो हुने रहेछ, अनि त्यो भइरहेछ अहिले।
1: त्यो सँगसँगै अहिले तपाईँले भन्नुभयो अति चरण जस्तै कमचरी चरण पनि खर्कको लागि समस्या आउन सक्ने एउटा अवस्था हो भनेर जुन कुरा गर्नुभयो, पछिल्लो समयमा युवाहरू चाहिँ सहरतिर केन्द्रित हुने अथवा युवाहरूले चाहिँ परम्परागत पशुपालन छाड्दै गएको अवस्थामा चाहिँ यस्तै खर्कमा व्यवस्थापनमा कस्तो असर गर्ला?
2: यो एकदमै जटिल र अहिलेको सबैभन्दा मुख्य मुद्दा हो जस्तो लाग्छ मलाई हिमाली भेगको। तपाईँले आजको दिनमा धेरै मान्छेहरू, हामीले गोठालाहरूसित कुरा गर्दाखेरि त्यहाँ अब्जर्भ गर्दाखेरि पनि के देखियो भने युवाहरू विशेष गरेर अलिकता पढे लेखेका, स्कूल गइसकेपछि बच्चा पढाएपछि अब ऊ खर्कालु हुँदैन वा गोठालो हुँदैन भन्ने मान्यता छ र त्यो वास्तविकता पनि हो होइन, अनि यो काम चाहिँ अलिक दुःख पनि हुने होइन, अब त्यहाँ 3-4 महिना माथि नै गएर बस्नुपर्ने अनि त्यस

को खर्कमा नेपालका सबै खर्कमा जाने हो भने अलिकता अब गाउँमा भनौँ न एउटा हुन्छ नि त अलि अरू अवसर नपाएर बसिरहेका जस्ता लाग्ने मान्छेहरू उहाँहरूले भन्नुहुन्छ कि हामीलाई अनि त्यस्ताहरू धेरै मान्छेहरू देखिन्छन् होइन अब तर एउटा चाहिँ के हुन सक्थ्यो भने तपाईँको जस्तै हिजो 30-40 भेडा पालेर पनि अब भेडालाई त चराउन त लान पर्यो माथि त्यो हुन्थ्यो भने अलिकता व्यावसायिक होइन तपाईँको चाहिँ जस्तै 30 पाल्नुको सट्टा 300-500 भेडा पाल्ने हो भने त त्यहाँ 3-4 राख्न सकिन्थ्यो नि।

0: Sako Internet Bonus. Sampurka 9801004477. Classic Tech. Jatima Tayo, Setima Payo.
1: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
2: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
1: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिमाली खर्क यसको महत्व अवस्था समस्या र उपयोगिता लगायतको विषयमा वातावरण विज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँ बितेको 3 वर्षदेखि खर्कहरूको बारेमा अध्ययन गर्दै हुनुहुन्छ। कार्यक्रममा अवश्य अलिकति खर्कमा देखिएका द्वन्द्वहरूको बारेमा चर्चा गरौं। खर्कमा चाहिँ कतै सीमाको द्वन्द्व कतै अन्य किसिमका द्वन्द्वहरूको चर्चा बेला बखत उठ्ने गर्दछ। खर्क व्यवस्थापनमा स्थानीय समुदाय सरकार संरक्षण संस्था बीच पनि कता कुरा नमिलेको हो कि द्वन्द छ भनिन्छ, कतै राष्ट्रिय निकुञ्जसँग होला कतै स्थानीय सरकारसँग होला। तपाईँहरूले अध्ययनको क्रममा चाहिँ यो स्वामित्व उपयोग लगायतको विषयमा केही द्वन्दहरू भेट्नु भएको छ कि छैन?
3: धेरै ठाउँमा तपाईँले भन्नुभयो जस्तै संरक्षण क्षेत्र र स्थानीय मान्छेहरूको सामुदायिक वन र स्थानीय बीचको होइन र दुईटा गाउँहरू बीचको त्यस्तो किसिमको द्वन्द्व बहुआयामिक द्वन्दहरूको देखिया छ होइन। र नेपालकै सन्दर्भमा भन्दा पनि तपाईँको पहिला यो राष्ट्रिय निकुञ्ज स्थापना भइसकेपछि चरीचरण त्योभित्र गर्न नपाइने भनेर ल्याइयो, तर त्यो हिमाली भेगमा त चरीचरण त्यहाँ नगरेर त कहाँ गर्ने? अनि त्यसपछि त्यहाँको स्थानीयहरूले ठूलो विरोध भइसकेपछि हिमाली भेगको जुन राष्ट्रिय निकुञ्जहरूको लागि छुट्टै नियम छ के, अनि त्यहाँ चाहिँ चरीचरण बन्देज छैन होइन, तल्लो जस्तो एउटा त्यो भयो। अनि अर्को भनेको तथापि जस्तै रारामा होस् या सेफोक्सन्डो तथापि चाहिँ तपाईँको चाहिँ त्यहाँ अब चरीचरण गर्न जाँदा त्यहाँको भनौँ न अब चितुवाहरूले मारिदिने होइन त्यस्तो किसिमको द्वन्द पनि छ। अब त्यहाँ फेरि अब कोहीले चरीचरण पनि गर्न नदिने अब भनौँ न त्यो छ। र अर्को एउटा सबैभन्दा ठूलो द्वन्द हामीले भेटेको चाहिँ सामुदायिक वन, नेपालको चाहिँ सामुदायिक वन स्थापना भएपछि के भयो भने सामुदायिक वनहरूमा चाहिँ चरीचरण बन्द गर्न थालियो। अनि त्यसले चाहिँ त्यो माथिल्लो हिमाली उच्च पहाड़ी भेगका बासिन्दाहरू जुन उभौली तल आउँदाखेरि के अरे उदौलीतिर तल आउँदाखेरि त सामुदायिक वनमा चराउनु पर्यो, अनि उहाँहरूले चाहिँ चराउन पाउनु भएन। अनि चराउन नपाएपछि यो जुन तल आउने त्यसरी भेडा पाख्रा घट्नको एउटा कारण त्यो पनि हो। अनि त्यसपछि अब अहिले चाहिँ बिस्तारै के गर्न थालिएको रहेछ भने सामुदायिक वनले चाहिँ जनावरको संख्या भनेर यति भेडा बराबर 1 सिजन चराको 100 रुपियाँ भनेर त्यसरी चाहिँ अब कहीँ 10 रुपियाँ कहीँ कति लिनुहुन्छ पैसेको पनि होइन त्यो। अनि अर्को भनेको चाहिँ जस्तै पहिला चाहिँ खर्कमा चरीचरण मात्रै थियो, अनि चरीचरण हुँदाखेरि चाहिँ तलको मान्छे माथिसम्म जान्थ्यो, उहाँहरूको त्यो परम्परागत एउटा अधिकारको रूपमा स्थापित थियो। माथिको मान्छे तल आउने, तलको वनमा आउने, वनको भएको गाउँको मान्छे माथि चरणमा जाने, यो एउटा सहसम्बन्ध थियो। अब अहिले यार्सा गुम्बा आइसकेपछि चाहिँ ए हाम्रोमा चरण आउँदा तिमीहरूले यार्सा पनि टिप्छौ भनेर त्यो ठूलो द्वन्द छ। अनि त्यो भएर अब त्यसलाई चाहिँ तपाईँको चाहिँ होइन हामी पैसा तिर्छौँ, हामीलाई चाहिँ अनुमति शुल्क तिर्छौँ भनेर पनि त्यो हल गरेको छ। अब कहिले काहीँ

0: त्यो द्वन्द्व एउटा भौतिक आक्रमणसम्म पनि भएको मैले देखेको छु।
1: त्यो भयो सरकार अथवा संरक्षणको कुरा अथवा भनौँ तल्लो र माथिल्लो क्षेत्रका बस्ती बासिन्दा बीचको द्वन्द्व भयो। त्यो सँगसँगै अर्को खर्कहरूमा हिउँचितुवा लगाएको समस्या त छँदैछ होइन, वन्यजन्तुबाट गर्ने क्षति र त्यहाँको किसान अथवा त्यसले संरक्षणकर्ताहरू बीच कतिको द्वन्द्व सृजना गरेको पाउनु।
0: अब अहिले चाहिँ अब हामीले त्यसलाई मानव वन्यजन्तु द्वन्द्व भनेर होइन विशेष गरेर अब तपाईँको यो डोल्पामा मुगु होइन हुम्लातिर अहिले अब ठूलो संख्यामा तपाईँको चाहिँ यो हिमचितुवा विशेष गरेर भालु र हिमचितुवाहरू भन्नुहुन्छ उहाँहरूले होइन त्यसको संख्या बढेको छ अनि त्यसले गर्दा अब उनीहरूले अब गाईबस्तुहरू लाई शिकार गर्ने त्यस्तो गर्छन् होइन अनि त्यसलाई नै हामीले द्वन्द्व भनिराखेका छौँ। तर मलाई एउटा तपाईँलाई एउटा कुरा भन्दाखेरि म हुम्लामा एक अध्ययनकै क्रममा जाँदा उहाँको एउटा किसानले के भन्नुभयो भने मलाई मेरो 100-150 भेडा छ कहिले काहीँ एउटा खान्छ त्यसले त्यसलाई पनि त खानु पर्यो उसको पनि भोक लाग्छ पेट पाल्नु पर्यो भनेर भन्नुहुन्थ्यो कि। मलाई चाहिँ के लाग्यो भने उहाँले यसो हेर्दा अब हाँसी ठट्टा हो कि जस्तो लाग्यो तर वास्तवमा भनेको उहाँहरूकोले त्यो सअस्तित्वको कुरा गर्नुभएको रहेछ कि होइन। अब हामी यही भेगमा जन्मेका छौँ यही भेगमा हुर्का छौँ हिजो पनि थियो त्यो होइन किनभने बाघले त खान्थ्यो त होइन अनि आज पनि खाइरहेछ र उसले एउटा सानो अंश मेरो भन्दा 1% भन्दा कम खान्छ ठिकै छ त भनेर उहाँहरूले चित्त बुझाइराख्नु भएको त्यो कस्टमरी प्र्याक्टिसलाई अहिले चाहिँ हामीले होइन अब यो चाहिँ मर्दाखेरि हामीले चाहिँ तपाईँलाई क्षतिपूर्ति दिन्छौँ यो दिन्छौँ भनेर अर्को मेकानिजम ल्याएर त्यो द्वन्द्व झनै ठुलो भयो कि जस्तो नि लाग्छ मलाई। कता कता
1: तपाईँले भन्नुभएको कुरामा जस्तो एउटा दुईटा गोठमा दुईटा चार वर्षमा खायो भने स्वीकार गर्ने एउटा पाटो होला तर कतिपय ठाउँमा चाहिँ गोठे रित्याएको भन्ने खालको कुराहरू पनि आउँछन्। त्यस्तो अवस्थामा चाहिँ स्थानीय सरकार अथवा त्यहाँको संरक्षण गर्ने निकाय राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र हुन सक्ला अथवा संघीय सरकारले कस्तो किसिमको व्यवस्थापन गरिदियो भने चाहिँ द्वन्द्व अलिकति कम होला।
0: हामीले देखेको हामीले मानव वन्यजन्तु द्वन्द्वमा पनि काम गरेका छौँ होइन तपाईँको त्यो जुन प्रयासमा चाहिँ मानव वन्यजन्तु घटाउनलाई सबैभन्दा उपयुक्त र स्थानीयले मन पराएको विधि हाम्रो अध्ययनले चाहिँ त्यसलाई चाहिँ प्रिडेटर प्रुफ कोरल भन्छ। त्यो चाहिँ यो बाघले नहाने त्यो तार जाली भएको खोर होइन त्यसले चाहिँ एकदमै धेरै वन्यजन्तुको आक्रमणबाट पशु वस्तुलाई जोगाएको पाएका छौँ होइन। कतिपय ठाउँमा त्यो निर्माण पनि भएको छ जस्तै त्यस्तै यो बफर जोनहरू मध्यवर्ती क्षेत्रहरूमा त्यहीँ पनि त्यस्तो कोरलहरू बाँड्ने होइन यो लाइटहरू ले चाहिँ धपाउने त्यस्तो त्यस्तो पनि भएको छ होइन। तर तपाईँले भन्नुभएको जस्तै अब कतिपय ठाउँमा त एक दुईटा मात्रै होइन कि अब ठूलै संख्यामा मारिदिने होइन त्यो देखिएको पनि छ त्यो समस्याकै रूपमा पनि छ।
1: त्यो सँगसँगै अर्को कुरा जस्तो पर्यटन पनि है तपाईँले सुरुमै भन्नुभयो हाम्रो ठूलो पर्यटनको क्षेत्र चाहिँ माथिल्लो खर्कसँग आधारित छ धार्मिक होस् वा हाम्रो हिमाली क्षेत्रको पर्यटनको पति मार्गहरू हुन् खर्क हुँदै नै छ खर्कको प्रयोग भएको छ। खर्कको उपयोगलाई लिएर पर्यटन व्यवसाय र पशुपालक बीच चाहिँ कुनै किसिमको द्वन्द्वहरू तपाईँले देख्नु भएको छ कि छैन।
0: त्यस्तो द्वन्द्व मैले अहिलेसम्म थाहा पाएको छैन तर अघि तपाईँले भन्नुभयो जस्तै एउटा प्रयास चाहिँ यो पर्यटन अब होमस्टे भनेर भने जस्तै अहिले जुन घरमा होमस्टे को चलन छ गोठ स्टे होइन अब माथि माथि लेकमा त गोठमा बस्ने हो होइन अनि त्यो गोठमा बस्ने अनि त्यसपछि जडीबुटी पनि टिप्ने अनि त्यसपछि अब यसो हेर्ने पनि होइन खर्क त तपाईँको एकदम सुन्दर देखिन्छ नि तपाईँको बर्खायाममा त अनि त्यस्तो हेर्ने त्यस्तो किसिमको गोठ स्टेको जुन कन्सेप्टहरू मैले अघि उता फालेलुङको भने अनि यता सैलुङतिर होइन त्यस्तो ठाउँमा केही पालिकाहरूले त्यो पनि सुरु गरेका छन् पर्यटनको हिसाबले चाहिँ। तर त्यो बाहेक मैले द्वन्द्व नै त त्यस्तो थाहा पाएको छैन।
1: हजुर भनेको जसले पशुपालन गर्दै गर्छ गर्छन् उनीहरूले सँगसँगै पर्यटनको कुरा पनि जोडे झन् बढी फाइदा
0: हुने. उनीहरूले दुध खान पाउने भयो, दही खान पाउने भयो, चिजहरू बनाउन सक्ने भए होइन, अनि त्यहीँ बसेर सबै हेर्ने छुट्टी उ गर्ने त्यो किसिमको एउटा एडभेन्चर गर्ने मान्छेहरूको लागि त त्यो त रमाइलो पनि हुन्छ नि त.
1: त्यो सँगसँगै अब चाहिँ हामी अलिकति यो केही द्वन्द केही समस्या कुरा गरौँ, तर धेरै चाहिँ अहिले पशुपालन अलिकति घटेकोले पनि खर्कहरूको महत्व कता कता ओझेल्न परेको हो कि भन्ने कुराहरू पनि छ. अब समाधानका अथवा त्यहाँका फाइदा लिने बारेमा चर्चा गरौं. त्यसको शुरूआतमा चाहिँ केही दिन अगाडि हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहले एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो, डीडीसीको चीज खाँदै गरेको चीज देखाएको एक किसिमले त्यो विज्ञापन जस्तो देखिन्छ. तर त्यसले हाम्रो खर्कहरूको सम्बन्ध, खर्कहरूको व्यवस्थापन अथवा त्यहाँबाट फाइदा लिने कुरालाई कतिको उजागर गर्छ जस्तो लाग्छ तपाईँ एकजना खर्कको अध्ययन गरेको मान्छेको हिसाबले हेर्दाखेरि?
0: एकदमै. अब हाम्रो खर्कको मैले अघि नै पनि भने यसको बहुआयामिक महत्व छ र आर्थिक हिसाबले भन्दा पनि एकदमै सम्भावना. नेपालको लगभग 20-22% भूमि त त्यही नै हो नि त होइन, अनि तपाईँको त्यत्रो भूमिलाई हामीले उपयोग राम्रोसँग गर्ने भने त आर्थिक सम्भावना त एकदमै छ. अब त्यो चिजकै कुराहरू भए होइन, अब तपाईँको मासु हुन सक्थ्यो, भेडाहरू हामीले राम्रो उन्नत जातका भेडाहरू होइन, अब तपाईँको चौरी गाईको मासु चौरीको मासु होइन पनि अब हुन त बन्दै छ के भन्छन् होइन, तर त्यो एक लेभलको व्यापार पनि हुन्छ, त्यो एकदम महँगोमा हुन्छ होइन, अनि त्यो पनि अब बाहिर एक्सपोर्ट गर्न सकिन्थ्यो कि, त्यो पनि सम्भावना छ. अनि अर्को भनेको चाहिँ सबै अब तपाईँको उनकै भनौँ होइन, अब हामीले जुम्लामा काम गर्दा प्रत्येक घरमा अब बोराका बोरा उन छ कि त्यहाँ होइन, त्यो नबिकेर राखेको भन्नुहुन्छ होइन, अनि त्यो भएर अब राज्यले अब प्रधानमन्त्रीज्यूले त्यो गर्नुभयो त्यो एकदम राम्रो हो, तर त्यो सँगै चाहिँ त्यहाँको जुन पशुपालक कृषकहरूको लागि होइन, अब अहिले भएका ठाउँहरूका चिज फ्याक्ट्रीहरू बन्द भएको छन् कि होइन, त्यसलाई चाहिँ अझ हामीले त अझ आधुनिक बनाउँदै अझ राम्रो बनाउँदै अलि उहाँहरूलाई बढी नाफा हुने बनाउनु पर्ने थियो. अब उनकै कुरा गर्दाखेरि राम्रो उनहरू काट्न मेसिनहरू राम्रो व्यवस्थाहरू गर्नुपर्ने थियो, अनि त्यो केही पनि छैन वास्तवमा जमिनमा होइन. तर अब यहाँ अब सहरमा अब त्यो विज्ञापन छ, चर्चा छ होइन, अब हामीले नै त्यहाँ अध्ययन अनुसन्धानको सिलसिलामा एक दुईवटा तालिमहरू गर्दा कुनै कार्यशालाहरूमा गोठालाहरूलाई पशुपालक कृषकहरूलाई बोलाउँदाखेरि उहाँहरू ओहो गोठालालाई पनि तालिम छ रे भनेर उहाँहरू त्यो के एकदम कहिल्यै नहुने होइन कुरा भएको जस्तो ऊ गर्नुहुन्थ्यो कि. त्यो भएर नेपालको सन्दर्भमा अब कृषिमा धेरै अनुदानहरू छ हेर्नुहोस् होइन, तर पशुपालनमा विशेष गरेर उच्च हिमाली वा हिमाली र उच्च पहाड़ी भेगका बासिन्दालाई फोकस भएर गर्ने चाहिँ एकदमै नगर्ने कामहरू मात्रै भएको छ है.
1: अनि तपाईँले भन्नुभएको थियो निर्यात गर्ने हाम्रा धेरै जसो सामानहरू हेर्यौं भनेदेखि हिमाली अथवा उच्च पहाड़ी खर्कहरूमा जोडिएका छन्, चाहे त्यो छुर्पीको कुरा किन नहोस् अथवा यस गुम्बाको कुरा किन नहोस्, यी धेरै कुराहरू गलैँचा पसिना लगायतका कुराहरू पनि तपाईँले अघि जुन किसिमको कुराहरू भन्नुभयो यी सबै कुराहरूलाई चाहिँ हामीले यदि सम्भावना खोज्यौं भने हाम्रा उच्च पहाड़ी र हिमाली क्षेत्रका खर्कहरूले कतिको आमदानी दिन्छन् जस्तो लाग्छ तपाईँलाई हामीले व्यवस्थापन राम्रो गर्यौं भनेदेखि चाहिँ?
0: अब एकदमै मलाई चाहिँ म अलिकता लामो समय अस्ट्रेलिया पनि बसेको भएर होइन, मैले त्यहाँको त्यो घाँसे मैदान अस्ट्रेलियाको देखेको छु, न्युजिल्यान्डको होइन, अस्ट्रेलियाको त्यो हेर्दाखेरि चाहिँ त्यहाँको अब अस्ट्रेलियाको एउटा ठूलो उद्यम उद्योग होइन निर्यातको वस्तु भेडाको मासु बिफहरू होइन, अनि त्यो अब हाम्रोमा पनि तपाईँको चाहिँ एकदमै सम्भावना भएको ठाउँ हो के हो, अब किनभने त्यो भूमि त तपाईँको चाहिँ हामीले मजाले उपयोग गर्न सक्छौ नि, अनि त्यो भएर जस्तै फेरि त्यहाँ चाहिँ तपाईँको भेडा पाल्ने भने उन पनि भयो, मासु पनि भयो होइन, अनि त्यसपछि अब चिजहरू होइन अहिले अब अमेरिका निर्यात हुने जुन के अरे छुर्पीहरू छन् होइन, सबै एकदमै अन्यत्र नहुने टाइपको वस्तुहरू हो कि होइन, त्यो भएको भएर त्यो चाहिँ एउटा नेपालको

0: मासु भन्दा फ्री रेन्ज के यसरी नै छोडेको जनावरहरूको मासुहरू चाहिँ मान्छेहरूले मन पराउन थालेको छन् र नीतिगत रूपमा नै त्यो कुराहरू आइरहेको छ कि त्यस्तो कुराहरूको सम्भावनाको ढोका चाहिँ हामीले खोल्न सकिन्थ्यो कि जस्तो लाग्छ होइन
1: जस्तै हामीले निर्यात मात्र नभएर हाम्रै बजारको कुरा गर्यौँ भने पनि पछिल्लो समयमा अलिकति अर्ग्यानिक खोज्ने भनेर एउटा होड देखिन्छ त्यो सँगसँगै स्वाद अलिकति फरक छ क्या होइन माथिल्लो क्षेत्रमा उत्पादन भएको मासु होस् अथवा दुध होस् अथवा छुर्पी जे होस् कतिको सम्भावना देशभित्रकै बजार खोज्ने सम्भावना अथवा त्यो खोजी कतिको पाउनुहुन्छ तपाईँले
0: सम्भावना एकदमै छ तपाईँको मैले अब जुम्लामै तपाईँको तलबाट दुध लिएर गएर त्यहाँ बिक्री भइरहेका देखेँ होइन अब त्यहीँ डेरी बनाउन सकिन्थ्यो होला होइन अब हामीले चाहिँ यसबारेमा अझै राम्रोसँग घोत्लिन बाँकी छ कि आवश्यक छ नीति निर्माताहरूले पनि हामी जस्तो अध्ययन अनुसन्धान गर्ने मान्छेहरूले पनि र स्थानीय सरकारहरूले पनि कि किनभने उहाँहरूले त्यो कतिपय स्थानीय पालिकाहरूले चाहिँ त्यो सम्भावना देख्नु भएको छ तर धेरै जसोले चाहिँ यस्तो भन्ने हिसाबले त्यो चाहिँ एकदम कम महत्वपूर्ण ठानिएको क्षेत्र हो कि
1: हजुर अहिले तपाईँले भन्नुभयो अस्ट्रेलियामा पनि केही समय रहेर मैले हेरेँ भनेर त्यो सँगसँगै विश्वमा यस्ता खड्क अथवा यस्ता घाँसे मैदान अथवा चरीचरणका क्षेत्रहरू व्यवस्थापनको लागि कुनै हाम्रोमा गर्न सकिने खालका कुनै नमूनाहरू तपाईँले देख्नु भएको छ त्यस्तो
0: मैले त त्यही अलिकता नेपालमा भनौँ न यो व्यावसायिक पशुपालनकै सम्भावना चाहिँ एकदमै ठूलो छ तर एउटा अलिकता त्यसको जटिलता वा चुनौती भनेको चाहिँ के भने हामीलाई गर्मीमा चाहिँ प्रशस्त घाँस हुन्छ हेर्नुहोस् होइन त्यो घाँसे मैदानमा जाडोमा चाहिँ के खुवाउने त भन्ने कुरा हुन्छ कि त्यो भएर त्यसलाई चाहिँ व्यवस्थापन गर्न जरुरी छ क्या त्यो सम्भावनासँगै त्यो चुनौतीलाई जस्तै त्यो घाँसलाई हामीले चाहिँ तपाईँको पराल बनाउने हो कि वा साइलेज बनाउने हो कि होइन वा चाहिँ तपाईँको विभिन्न विधिहरू मार्फत चाहिँ स्टोर गरेर अनि तपाईँको चाहिँ जाडोमा खुवाउने गऱ्यौँ भने चाहिँ त्यो एकदम राम्रो हुन्थ्यो नत्र त कस्तो छ भने तपाईँको गर्मीमा चाहिँ टन्न घाँस खानी भएर एकदम ठुलो साइजको बढ्छ अनि फेरि अर्को सालमा त त्यो ख्याउटे भइसकेका हुन्छ कि खानै नपाएर उहाँको हामीले देखा पनि छौँ उहाँहरूले भन्नु पनि हुन्छ कि अनि त्यो भएको भएर यसलाई चाहिँ त्यो चुनौतीलाई हामीले हल गर्ने अब त्यसमा अन्नहरू पनि खुवाउने कुराहरू होला दानाहरू खुवाउने कुराहरू होइन त्यो सबैलाई अलिकता हेर्ने भने चाहिँ यो सम्भावनालाई चाहिँ त्यो चुनौतीलाई कम गरेर हामीले सम्भावना चाहिँ बनाउन सकिन्छ तर एउटा कुरा चाहिँ हामी त्यो जुन एउटा निर्वाहमुखी पशुपालनबाट कम्तीमा चाहिँ एउटा मध्यम स्तरको उद्यमी पशुपालनतिर चाहिँ जानुपर्छ जस्तो लाग्छ
1: त्यो सँगै खर्क व्यवस्थापनको कुरा गर्दा चाहिँ परम्परागत ज्ञानको कुरा पनि जोडिन्छ सोलुखुम्बुको खुम्बु क्षेत्रमा म जाँदाखेरि त्यहाँनिर एउटा नावा भन्ने पद्धति रहेछ शेर्पाहरूको उहाँहरूको चाहिँ त्यसमा नावा जो तोकिन्छ उसले चाहिँ यो दिन उम्बुतिरको खर्क छोड्ने यो दिन बन्द गर्ने यो दिन घाँस ल्याउन पाउने यो दिन काठ ल्याउन पाउने त्यो कुरा गर्नुहुन्छ भनेको हामीले परम्परागत रूपमा पनि एउटा प्रणाली थियो त्यो प्रणाली र अहिलेको आधुनिक संरक्षणको विधि अथवा पालिकाहरूको ऐन नियम यो कसरी समन्वय गरेर गयो भने चाहिँ हाम्रा खर्कहरू अलिकति बढी दिगो बन्ला
0: तपाईँले भन्नुभयो एकदमै ठिक हो होइन यो कर्णालीका पनि विभिन्न भेगमा त्यस्तै किसिमका परम्परागत संस्थाहरूले बनाएका नियममा आधारित भएर खर्कको चरीचरण व्यवस्थापन भइरहेका हुन्छ कुन परिवार कहाँ जाने यो वर्ष होइन कति बेला जाने भन्ने निर्णय उहाँहरूले सामूहिक रूपमा गर्नुहुन्छ त्यो परम्परागत अभ्यास र विधि छ त्यहाँ पनि धेरै जसो खर्कहरू अहिले पनि त्यो परम्परागत मान्यता त्यो अभ्यास र विधिबाट चलेका छन् होइन तर हाम्रो दुःख एउटा चाहिँ के छ भने हाम्रो अहिलेको जुन नीतिहरू छन् नियमहरूले चाहिँ त्यो परम्परागत अभ्यासहरूलाई त्यसलाई चाहिँ रेकग्नाइज गर्दैन त्यसलाई पहिचान गर्दैन होइन त्यो भएर तपाईँको चाहिँ कतिपय अवस्थामा हाम्रो यो नीतिहरू कार्यान्वयन नहुनुको एउटा कारण त्यो हो त्यो भएर जब हामीले खर्क व्यवस्थापन गर्छौँ यसको एकदम यो परम्परागत विधि भनेर कस्टमरी प्र्याक्टिसेसहरू वा इन्डिजिनस प्र्याक्टिसेसहरूलाई चाहिँ हामीले चाहिँ त्यो टपमै राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ त्यो उनीहरूलाई उनीहरूको ज्ञानलाई उनीहरूको अभ्यासलाई हामीले चाहिँ बाइपास गरेर हामीले खर्कको व्यवस्थापन गर्न सक्दैनौँ।
1: यही कुरामा जोड्दै गर्दा तपाईँ जस्तो तीन वर्षदेखि खर्कको अध्ययन गर्दै गर्दाखेरि परिवर्तन गर्नुपर्ने, सुधार गर्नुपर्ने अथवा बनाउनु पर्ने ऐन

0: नियमहरूमा चाहिँ कुनै त्यस्तो समस्याहरू देख्नु भएको छ कि छैन तपाईँले?
1: अब एकदमै ठुलो समस्या भनेको नेपालमा अब फर्कको त्यो भूमि हुन्छ नि, भूमि कसले हेर्छ भन्दा वनले हेर्छ। अहिले अब प्रदेश वन मन्त्रालयको डिभिजन वनहरूले त्यो भूमिलाई हेर्छ कतिपय ठाउँमा, त्यो भएर सामुदायिक खर्क मात्रै छ तर सामुदायिक वनले त्यसलाई चाहिँ दर्ता गरेर राखेको छ कि। अनि तर पशुपालन फेरि कहाँ हेर्छ, यता चाहिँ तपाईँको चाहिँ अर्को मन्त्रालयले वा अर्को निकायले हेर्छ होइन। अनि नेपालकै सन्दर्भमा राष्ट्रिय जुन खर्क नीति 2067 ल्यायो त्यो चाहिँ, र अहिले नयाँ खर्क नीति बन्दैछ, त्यो चाहिँ पशु मन्त्रालयतिरबाट आइराखेको छ। त्यो भएको भएर एउटा चाहिँ त्यहाँ चाहिँ दुईटा मन्त्रालय बीचमा समन्वयको एउटा अभाव छ। अब फेरि अर्को स्थानीय सरकार जुन सञ्चालन ऐन छ त्यसले पनि के भनेको छ भने स्थानीय खर्कहरूको चाहिँ त्यसलाई व्यवस्थापन यताउता चरिचरणको कुराहरू स्थानीय निकायले गर्न सक्ने भनेर भनेको छ। अब त्यो स्थानीय निकायभित्र फेरि त्यो सार्वजनिक हो भने यो वनको क्षेत्र भनेर वनले भन्छ होइन, त्यो किसिमको एउटा नीतिगत अस्पष्टता छ क्या हाम्रोमा सबभन्दा ठुलो कुरा होइन। अनि त्यो नीतिगत अस्पष्टताले गर्दा यसको व्यवस्थापन गर्ने बीचमा पनि त्यो राम्रो समन्वय हुन सकेको छैन। अनि अर्को भनेको तपाईँले भन्नुभयो जस्तै यो अब खर्कको नक्साङ्कन होइन, त्यसमा कसको कुन समूहको जसरी अहिले वन उपभोक्ताहरू भएको छ होइन, यो वन मेरो हो भन्ने उपभोक्ताहरू टाढाको नजिकको उपभोक्ताहरू छन् सामुदायिक वनमा, त्यस्तै खर्कहरूमा परम्परागत उपभोक्ता त छ तर उनीहरूको पहिचान छैन कि। अनि त्यो भएर पनि अब द्वन्द हुने होइन, अनि कसले व्यवस्थापन गर्ने उसैले गर्छ भन्ने किसिमको अपनत्व नभएको अवस्था छ। त्यो भएर हामीले अहिले चाहिँ कर्णाली प्रदेशको जुन खड्क रणनीति तथा कार्ययोजनामा होइन त्यो जुन बनाउने मैले पनि एउटा त्यसको त्यो कामको नेतृत्व गर्ने अवसर पाएको थिएँ, त्यसमा चाहिँ यो दुईटा निकायको समन्वयकारी भूमिका खेल्न अर्को निकाय बनाउने र जसरी सामुदायिक वन उपभोक्ताहरू हुनुहुन्छ त्यसरी नै खर्क उपभोक्ता समूहहरू गठन गरेर उहाँहरूलाई नै स्थानीय रूपमा खर्क व्यवस्थापन गर्न जिम्मेवारी दिने भन्ने कुराहरू छ। अहिले त्यो काम पनि एउटा नयाँ अभ्यासको रूपमा हुँदैछ।
0: हजुर, हामी वातावरण विधि एवं खर्क सम्बन्धी अधिकारी डाक्टर उत्तम बाबु श्रेष्ठसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी अन्तिम चरणमा आएका छौँ, अलिकति तपाईँको सन्देश र के गर्न सकिन्छ भन्ने सुझावलाई लिएर कुराकानी गरौँ। तपाईँले अनुसन्धानको क्रममा चाहिँ खर्कको बारेमा केही त्यस्तो प्रेरणादायी अथवा मार्मिक कुराहरू केही देख्नु भएको छ?
1: मलाई अलिकता जस्तै प्रेरणा अब आर्थिक हिसाबले लागेको चाहिँ अब त्यो एउटा याक फार्मको मैले कुरा गरेँ होइन, त्यस्तो टाइपको चाहिँ मोडल हुनसक्छ, एउटा सामूहिक पनि छ त्यो, अनि त्यो चाहिँ निजी साझेदारी निजी र के अरे पीपीई भन्छ नि त्यो पीपी मोडल त्यो अनुसारको छ। अब अर्को भनेको तपाईँको यो मुस्ताङ मनाङ मुस्ताङतिर विशेष गरेर एकदम ठूलो संख्यामा पशुपालन हुन्छ, त्यो पनि एउटा चाहिँ प्रेरणादायी हो होइन। तर सँगै हामीले खर्कको जुन संवेदनशीलता छ नि त्यसलाई चाहिँ ख्याल नगरेको जस्तो लाग्छ कि। अब यति राम्रो यति सुन्दर ठाउँ हुन्छ होइन, तर त्यहाँ ड्याङ्ग त्यो सुन्दरताको ख्यालै नगरी डोजर खनिदिएको छ होइन, त्यो हेर्दै कुरूप लाग्दो होइन, त्यो माटोको संवेदनशीलता हामीले बुझ्न सकेका छैनौँ, त्यो भएर त्यो चाहिँ एकदम दिक्क लाग्ने छ होइन। तर अब अहिले अब फेरि यस्तो पनि हो, अब तपाईँको चाहिँ हामीसित बुझाइ स्रोत साधन सबै कुराहरूको समस्या हो नि त, अनि त्यो भएर हामीले त्यसको जुन एउटा बहुआयामिक महत्व र एउटा अवसर छ नि त्यो चाहिँ अलिकता लिन नसकेको जस्तो लाग्छ मलाई चाहिँ।
0: पछिल्लो समयमा जस्तो तपाईँहरू पनि 3 वर्षदेखि अध्ययनमा हुनुहुन्छ, अध्ययनमा आधारित केही लेखहरू हामी मूलधारका सञ्चार माध्यममा पनि पढ्न थालिएका छौँ, पढ्न पाएका छौँ। सँगै कर्णालीमा खर्क नीति बनाउनको लागि व्यवस्थापन नीति बनाउनलाई तपाईँले नेतृत्व गर्नुभयो, त्यो एक किसिमले कार्यान्वयनको चरणमा गएको छ। यी किसिमका राम्रा कुराहरूबाट अथवा प्रयासहरूबाट भनौँ न, यी किसिमका प्रयासहरूबाट कस्तो अपेक्षा गर्न सकिन्छ? अब खर्कको बारेमा अलिकति केही राम्रो गर्न सकिन्छ हुन्छ कि भन्ने
1: मलाई चाहिँ अब खुसी चाहिँ के मानेमा लागेको छ भने, अब विगत 3-4 वर्ष यतादेखि हुन त मैले अब सन् 1911 यार्सा गुम्बामा काम गरे खर्कमै काम गरे हो होइन, अनि त्यो हेर्दाखेरि अब चाहिँ बिस्तारै बिस्तारै खर्कको बारेमा मान्छेले सुन्न थालेको होइन, अलिकता मूलधारे मिडियाहरूले पनि त्यसलाई ल्याउन थालेको र अन्य यो चाहिँ निकायहरू ले पनि त्यसको महत्व महसुस गरेको चाहिँ हामीले चाहिँ त्यो महसुस गरेको छु मैले होइन. त्यो भएको भएर अब जस्तै कर्णालीले बनाउनु भयो, अब कोशीतिर पनि कुरै हुँदैछ होइन, त्यो भएको भएर अब सुदूरपश्चिममा पनि होला होइन. त्यो भयो भने चाहिँ अलिकता यसको व्यवस्थापन, उचित व्यवस्थापन, संरक्षण र उपभोग मा हाम्रो अहिले भन्दा अझ राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई.
0: अब अन्तमा जाँदै गर्दाखेरि आजको कार्यक्रमको अन्तिममा दुईटा प्रश्न तपाईँलाई एकैपटक भने जस्तो, आउँदो 10-20 वर्षमा अथवा 2-3 दशकमा चाहिँ नेपालका हिमाली खर्कहरूको भविष्य तपाईँले कस्तो देख्नुहुन्छ अहिलेकै अवस्थाहरूले गर्दा, र अर्को कुरा चाहिँ नीति निर्माता, युवा, स्थानीय समुदाय जो हुनुहुन्छ, खर्कको अवस्था, खर्कको सुधारलाई लिएर के अपील गर्न चाहनुहुन्छ?
1: अब त्यो आगामी 10 वर्ष कस्तो गर्छौ भन्ने कुरा चाहिँ अबको 3-4 वर्ष हामीले के गर्छौमा पक्कै त्यसले निर्धारण गर्छ जस्तो लाग्छ. हामीले अब त्यही सरकै प्रश्नमा मैले जोड्दाखेरि चाहिँ हामीले खर्कलाई त्यसको संवेदनशीलता बुझ्यौं भने, त्यसको लिमिटेसन्सहरू बुझ्यौं भने र के गर्ने भन्दा पनि के गर्न नहुने भन्ने बुझ्यौं भने चाहिँ खर्कलाई हामीले राम्रोसँग गर्न सकिन्छ. त्यसको लागि स्थानीय निकायहरूले के गर्न सक्छन् भने, सिम्पल आफ्नो खर्कहरूको अलिकता नक्साङ्कन गर्ने, खर्कहरूको अवस्था बिग्रेको छ कि सप्रेको छ, त्यसको चाहिँ कहाँ कहाँ कस्तो भइरहेछ भनेर त्यसलाई चाहिँ नक्साङ्कन गर्ने एउटा काम गर्न सक्छन्. अर्को, उहाँहरूले स्थानीय पशुपालक कृषकहरूलाई अलिकता सपोर्ट गर्ने टाइपको कार्यक्रमहरू ल्याउन सक्छन्. अनि किनभने तपाईँको हाम्रो अझै पनि त्यो हातले उन्कातिराखेको देख्न सकिन्छ कि होइन, सामान्य एउटा मेसिनहरू अनि त्यो चाहिँ भेडाको उन्कात त्यो काट्ने पनि हँस्याले काटिदिनुहुन्छ कि होइन, त्यो किसिमको सुधार केही पनि भएको छैन. है, यस्तै कामहरूमा अलिकता हामीले केही प्रविधिहरू होइन, केही राम्रा अभ्यासहरू र अलिकता अर्को भनेको चाहिँ अलिक व्यावसायिक पशुपालनलाई पनि जोड दिन थाल्यौं भने चाहिँ, र सँगै फेरि एउटा एकदमै महत्वपूर्ण कुरा चाहिँ संरक्षण, खर्कलाई सँगै उपभोग सँगै संरक्षण पनि गर्यौं भने चाहिँ यसको चाहिँ भविष्य मलाई लाग्छ राम्रो छ.
0: हुन्छ, त एकदम महत्वपूर्ण समय दिनुभयो र धेरैमा चासो हुने देख्ने तर धेरैले त्यति व्यवस्था गर्दैन यो विषयमा एकछिनका कुराहरूलाई पनि राम्रोसँग श्रोताहरूलाई बुझाइदिनु भयो. यहाँलाई उज्याला तर्फ धेरै धन्यवाद.
1: धेरै धेरै धन्यवाद मेरो आफ्नो कुराहरू राख्ने अवसर दिनुभएको.
0: उहाँ हुनुहुन्थ्यो वातावरण विज्ञ एवं खर्क सम्बन्धी अधिता डाक्टर उत्तम बाबु श्रेष्ठ. अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं. आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरोलालाई धन्यवाद दिँदै म भोजन बस्न बिदा हुन्छु. नमस्कार.

0: गर्जन छ सधैँ बाजु झैं रेडियो टाइगर 99.2 MHz।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 4।
3: भुरीगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98 482 58 950 र 98 480 79 761।
6: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
8: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ बाजे।
9: रेडियो टाइगर स्टुडियो टाइम।
1: यति बेला बिहानको 9 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी, हर सम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। गर्मी बढ़ेसँगै विशेष गरी तराई क्षेत्रमा जनजीवन प्रभावित, आज कोशी, बागमती, गण्डकी सहित मधेसमा पनि पानी पर्ने सम्भावना। हुम्लाको नेपका गाउँमा गैरातीको बाढ़ीले विद्यालय र गोठमा क्षति। भारतको नीतिगत कडाईले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प, तत्काल भारतीय पक्षसँग G2G सम्वाद थाल्नुपर्ने माग। लेबनानमा इजरायली हवाई आक्रमणमा परि 19 जनाको ज्यान गयो। हिजबुल्लाहले इजरायल माथि रकेट प्रहार गरेपछि तनाव। र विश्वकप क्रिकेट लीग टूमा आज स्कटल्याण्ड र अमेरिका खेल्दै आर्सेनलले 22 वर्षपछि प्रिमियर लीगको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताउनु भएको छ। अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा भएको एसिया पेसिफिक ग्रुप अफ मनी लाउन्ड्रिङ एपीजीको इन्टरनेशनल को अपरेशन रिभ्यू ग्रुपको कार्ययोजना सम्बन्धी छलफलमा उहाँले आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जनाउनु भएको हो। एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अहिलेको ग्रे लिस्टको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल रहेको भन्दै उहाँले नयाँ सरकार गठन भएपछि सुशासनका सवालमा भएका कामहरू सबैले अनुभूत गर्ने किसिमको भएको दावी समेत गर्नुभयो। नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न तत्काल र नियमित गरिनुपर्ने पहलबारे सरकारी निकायहरूले नियमित काम गरिरहेको र यसको मूल्यांकन पनि भइरहेको उहाँको भनाइ छ। कार्यक्रममा एपीजी उप कार्यकारी सचिव डेभिड स्यानले नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी रहेको जानकारी गराउनु भएको छ। छलफलमा अर्थ मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल राष्ट्र बैंक लगायत निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। एफटीएफएले 2081 फागुन 9 नेपाललाई 2 वर्षका लागि ग्रे लिस्टमा राखेको थियो। केही दिन यता तराईमा गर्मी अत्यधिक बढ़ेको छ। पश्चिम तराईमा गर्मी उच्च हुँदै गएको छ। सुदूरपश्चिम र लुम्बिनी क्षेत्रका तराई भागमा आज पनि तातो दिन हुनेछ। ती क्षेत्रमा बढ़ेको गर्मीले त्यहाँको जनजीवन प्रभावित हुन थालेको छ। अत्यधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा तथा बिरामीको विशेष ख्याल राख्न विज्ञको आग्रह छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। देशका पहाड़ी र हिमाली भेगमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भेगमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। हुम्ला जिल्लाको चंखेली गाउँपालिका 5 नेपका गाउँमा गैराती 81 आएको असिना पानी सहितको बाढ़ीले क्षति गरेको छ। एक वृद्धाले खेतीयोग्य जमीन तथा भेड़ा बाख्राको गोठ बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। विकट मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ। मानवीय क्षति भने भएको छैन। घटनापछि मेलछाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रतर्फ गएको छ। तर भौगोलिक विकटताका कारण घटनास्थलमा पुग्न झण्डै 6 घण्टा लाग्ने अनुमान छ। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्नेछ। हुम्ला सदरमुकाम सिमीकोटबाट नेपका उत्तर पूर्वमा पर्छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पिच्छे प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नियम लागू गरेपछि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको नीतिगत कडाईका कारण वार्षिक 5 देखि 6 अर्ब वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीले बताएका छन्। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गएको वैशाख 18 गतेदेखि लागू हुने गरी नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर एसओपी जारी गरेको छ। नयाँ प्रावधानले नेपाली निर्यातकर्ताका लागि प्रशासनिक र आर्थिक झन्झट थपेको छ। अहिले चिया निर्यातको मुख्य सिजन हो। उहाँका अनुसार अहिले झण्डै 5,00,000 किलो चिया निर्यातका लागि तयारी अवस्थामा छ, तर भारतीय पक्षको नयाँ र कड़ा प्रावधानका कारण कुनै पनि व्यवसायीले चिया भारततर्फ लैजान सकेको अवस्था छैन। दुई हप्ताभन्दा लामो समयदेखि एक पोका चिया पनि निर्यात हुन नसकेको अध्यक्ष पराजुलीले बताउनुभयो। यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि त्यही प्रमाणपत्रका आधारमा 15 दिनसम्म 10 ट्रक चिया सहजै भारत पठाउन सक्ने व्यवस्था थियो, तर नयाँ नियम अनुसार काकट भिट्टा नाकाबाट भारतीय सीमावर्ती पानी टंकी भन्सार प्रवेश गर्ने बित्तिकै हरेक ट्रकको चियाको नमूना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनु पर्ने भएको छ। प्रति ट्रक नमूना परीक्षणका लागि 18,000 रूपियाँ शुल्क तिर्नुपर्ने छ भने त्यसको प्रतिवेदन आउन कम्तीमा 14 दिन लाग्ने गर्छ। भारतीय प्रयोगशालाले 14 दिनभित्र अनलाइन रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा त्यो चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउन समेत नदी जफत गरिने कड़ा प्रावधान राखिएको छ। यो नियम संशोधन नभए नेपाली चियाको भारत निर्यातको ढोका बन्द हुने अवस्था आएको चिया व्यवसायीले बताएका छन्। नेपाली चियाको मुख्य बजार भारत हो। चिया क्षेत्रमा देखिएको गैर भन्सार अवरोध हटाउन नेपाल सरकारले भारतीय पक्षसँग अविलम्ब G2G सम्वाद थाल्नुपर्ने नेपाल चिया उत्पादक संघको माग छ। चिया उत्पादनमा 15,000 भन्दा धेरै साना किसान प्रत्यक्ष सहभागी छन्। 1,00,000 श्रमिकले बगानदेखि उद्योगसम्म प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले पदभाली गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भए लगत्तै उहाँले हिजै बेलुकी सर्वोच्च अदालत पुगेर पदभाली गर्नुभयो। संसदीय सुनवाई समितिले फास्ट ट्र्याकमा सुनवाई गरेसँगै उहाँको नियुक्ति र पदभाली समेत एकै दिन भएको हो। त्यसअघि सिंहदरबारमा हिजो बसेको संसदीय सुनवाई समितिको बैठकले प्रधान न्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो। 2027 साल असार 4 गते पर्साको बीरगंजमा जन्मनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। प्रधान न्यायाधीश डाक्टर शर्माको कार्यकाल आउँदो 2099 साल असार 4 गतेसम्म हुनेछ। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी छ। अब विदेशको खबर। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 19 जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ज्यान गुमाउने 10 जना एकै ठाउँमा भएका आक्रमणमा मारिएका अल जजिराले उल्लेख गरेको छ। दक्षिणी लेबनानको डेइर क्यौनान क्षेत्रमा एक घरलाई लक्षित गरी गरिएको आक्रमणमा 3 बाल बालिका र 3 महिला सहित सर्वसाधारणको ज्यान गएको हो। यो आक्रमण इजरायल र लेबनान बीच चलिरहेको तनावका बेला भएको हो। यसअघि इरान समर्थित सिया समूह हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव बढ़ेको हो। अमेरिका र इजरायलले केही समय अघि युद्ध विराम 45 दिनका लागि विस्तार गर्ने सहमति भएको बताएका थिए, तर त्यसको एक हप्ता नबित्दै फेरि आक्रमण हुँदा अवस्था अस्थिर बनेको छ। युद्ध विरामको घोषणाका बावजूद दक्षिणी लेबनान क्षेत्रमा इजरायल र हिजबुल्लाह बीच गोलाबारी तथा आक्रमण निरन्तर भइरहेको खबरमा उल्लेख छ। इजरायलले भने आफ्नो लक्ष्य हिजबुल्लाहका लड़ाकू संरचनालाई ध्वस्त पार्ने भएको दावी गरेको छ। अब खेल खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियासँग 2 खेलको श्रृंखला अन्तर्गतको पहिलो टी20 खेल खेलिरहेको छ। 2 टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज पहिलो खेल भइरहेको हो। घरेलु टोली मलेसियाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। अर्को खेल पछि शुक्रबार हुनेछ। एसीसी महिला प्रिमियर कप र विश्व एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग श्रृंखला खेल्न लागेको हो। यस्तै आईसीसी विश्वकप क्रिकेट लीग 2 आज अंक तालिकाको शीर्ष 2 टोली स्कटल्याण्ड र अमेरिका खेल्दैछन्। खेल बिहान 9:30 बजेदेखि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा शुरू हुँदैछ। स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित तालिकाको पहिलो र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अंक सहित पाँचौ स्थानमा छ। स्कटल्याण्डले पहिलो 2 खेलमा नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। अस्ति बिहिबार स्कटल्याण्ड नेपालसँग 6 विकेटले पराजित भयो। नेपालसँग अमेरिका 9 विकेटले पराजित भएको थियो। नेपाल र अमेरिकाले पर्सि शुक्रबार काठमाडौँमा चलिरहेको त्रिदेशीय एकदिवसीय श्रृंखलाको अन्तिम खेल खेल्नेछन्। यस्तै इंग्लिश प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। 22 वर्षपछि आर्सेनलले यो सिजनको उपाधि जितेको हो। गैराती बर्नमाउथ र म्यान्चेस्टर सिटी बीचको खेल 1-1 बराबरीमा सकिएसँगै आर्सेनल लीग च्याम्पियन बनेको हो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त काम गर्न अझै बाँकी, हर सम्भव प्रयास गर्ने अर्थमन्त्री वागलेको प्रतिबद्धता। गर्मी बढ़ेसँगै विशेष गरी तराई क्षेत्रमा जनजीवन प्रभावित। आज कोशी, बागमती र गण्डकी सहित मधेसमा पनि पानी पर्ने सम्भावना। हुम्लाको नेपका गाउँमा गैरातीको बाढ़ीले विद्यालय र गोठमा क्षति। भारतको नीतिगत कडाईले मुख्य सिजनमै नेपाली चिया निर्यात ठप्प। तत्काल भारतीय पक्षसँग G2G सम्वाद थाल्नुपर्ने माग। लेबनानमा इजरायली हवाई आक्रमणमा परि 19 जनाको ज्यान गयो। हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि तनाव। र विश्वकप क्रिकेट लीग 2 आज स्कटल्याण्ड र अमेरिका खेल्दै आर्सेनलले 22 वर्षपछि प्रिमियर लीगको उपाधि जित्यो।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
5: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
6: यही जेठ 9 शनिबारको दिन
5: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-4।
7: यति बोली किन्ने भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
6: यही जेठ 8 शुक्रबारको दिन
7: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भिरगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
4: यही जेठ 9 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-4।
5: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया। केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: जेठ 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रोनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ, बर्दिया।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाँच्छ।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842।
3: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही जेठ 8 गते शुक्रबारको दिन
3: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया। हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तला थप गर्दै हुनुहुन्छ, याद राख्नुहोस्, वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम र साइकु र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस्, लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 9814241116। फेरि सुन्नुहोस् है, 9814241116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ नयाँ बस पार्क बर्दिया।
4: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
5: तयारी त तयारी नै हो, यसपालिको दसैँमा TVS कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
4: अनि TVS कम्पनीको किन नि?
5: TVS कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले TVS नै मेरो रोजाई हो।
4: ओहो, TVS को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि TVS कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
5: अब कता हुनु नि, हाम्रै भुरीगाउँमा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगञ्जकै मूल्यमा TVS कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्सा पाठ पूर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
4: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया प्रोप्राइटर टोप बहादुर थारू सम्पर्क मोबाइल नम्बर 98 151 72 681 र 98 164 24 650

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842।
2: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
3: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न म पनि बनाउँछु गएर।
2: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
4: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चूड़ा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
3: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोफ राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815948001 र 9862689140।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ।

0: शैक्षिक सत्र 2083 विद्यालय भर्ना अभियान शुरू भइसकेको छ।
1: सबै बाल बालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।

0: अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुन्तली खरिद बिक्री पनि गरिन्छ। विजय सुन्तली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुन्तली पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9884638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
2: कम्प्लिट पाइपिङ सोल्युसन्स,

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकार प्रभावहीन र कमजोर बन्दै गएको, प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण, मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति, सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा, हरसम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता, भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने, चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर, दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण, र आईसीसी विश्वकप लीग 2 अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाबदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज 2 विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 पेश गर्नुभएको हो। 2 विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालो सूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका हुन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सर्वार र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको 2 मुख्य विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनलको अपरेशन रिभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभएको छ। नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजुरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिला सुस्तीका कारण नेपाली चिया उद्योगी निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चियामा भने परीक्षण अनिवार्य नै रहनेछ। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत दिएको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् र 50-60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4.75 अर्ब रूपियाँ बराबरको चिया निर्यात भएको थियो। काभ्रेको नवबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर 2 रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ। मरेका कागहरूमा बर्ड फ्लूसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको थियो। प्रयोगशालाले सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार बर्ड फ्लू पुष्टि भएको हो। बर्ड फ्लू पुष्टि भएसँग सँगै नगरपालिकाले यसबाट हुन सक्ने सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नगरवासी र सरकारवालाहरूमा उच्च सतर्कता अपनाउन अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3,093 जनाको नमूना परीक्षणका क्रममा 13 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेसरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। औलो संक्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्दछ। घर, गाउँ र समुदाय सफा राखी लामखुट्टेले फूल पार्ने ठाउँलाई पुर्ने, सुद्धा झोलभित्र सुत्ने जस्ता कार्य गर्नु आवश्यक रहेको केसीले बताउनुभयो। अब विदेशको खबर। चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनीय राष्ट्रपति शी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 भन्दा धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ। दुई नेताले बहुध्रुवीय विश्व व्यवस्थाको घोषणा पत्रमा पनि हस्ताक्षर गर्नुभएको हो। रूसी राष्ट्रपति पुटिनको 2 दिने चीन भ्रमणका क्रममा बेजिङमा यी सम्झौताहरूमा हस्ताक्षर भएको हो। यस्तै बेजिङमा वार्ताका क्रममा शी र पुटिनले दुई देशबीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण गर्नुभएको छ। यद्यपि परियोजनाको बारेमा कुनै विवरण वा यसको सम्पन्नताको बारे समयसीमा सार्वजनिक भएको छैन। चीनिया र रूसी राष्ट्रपतिले पछि आफ्नो निजी चिया बैठकमा युक्रेन, इरान र अमेरिकासँगको सम्बन्ध लगायत अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्ने खबरमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको 1 हप्ता नपुग्दै रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। शीसँगको शीर्ष वार्ताका लागि पुटिन हिजो बेजिङ पुग्नु भएको हो। भेटमा चीनीय राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अझ प्रगति र तीव्र विकासको नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ। यस्तै रूसी राष्ट्रपतिले दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा पुगेको उल्लेख गर्नुभयो। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग 2 श्रृंखलामा नेपालले अमेरिकालाई 170 स्कटल्याण्डले अमेरिकालाई 170 रनको लक्ष्य दिएको छ। किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 43 ओभर 3 बलमा रन बनाउँदा अल आउट भयो। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याएको अमेरिकाले ताजा अवस्थामा 26 ओभर एक बलमा 4 विकेट गुमाएर 157 रन बनाएको छ। किर्तिपुरमा चलिरहेको लिग टु श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रीलंका श्रृंखलाको अन्तिम खेलमा पर्सि नेपाल र अमेरिका बीच खेल हुनेछ। लिग टू तालिकामा स्कटल्याण्ड 31 खेलमा 38 अङ्क सहित शीर्ष स्थानमा छ। अमेरिका 26 खेलमा 36 अङ्क सहित दोस्रो स्थानमा छ। नेपाल 27 खेलमा 22 अङ्क सहित पाँचौं स्थानमा रहेको छ। यस्तै खेल खबरमै पाकिस्तानसँगको दुई खेलको टेस्ट श्रृंखला क्रिकेट श्रृंखला घरेलु टोली बंगलादेशले क्लीन स्वीप गरेको छ। दोस्रो टेस्टमा पाकिस्तानलाई 78 रनले हराउँदै बंगलादेशले इतिहास रचेको हो। बंगलादेशले पहिलो पटक घरेलु मैदानमा टेस्ट श्रृंखलामा पाकिस्तानलाई क्लीन स्वीप गरेको हो। बंगलादेशले दिएको 437 रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो पारीमा पाँचौं दिनको पहिलो सत्रमा 358 रन बनाउँदा अल आउट भयो। दोस्रो पारीमा बंगलादेशले 390 रन बनाएको थियो। यो जितसँगै बंगलादेश विश्व टेस्ट च्याम्पियनशीप डब्ल्यूटीसी तालिकामा पाँचौं स्थानमा उक्लिएको छ। पाकिस्तान आठौं स्थानमा यथावत छ। बंगलादेशको जीतले भारत डब्ल्यूटीसी तालिकाको छैठौं स्थानमा झरेको छ। तालिकामा अस्ट्रेलिया शीर्ष र न्यूजील्याण्ड दोस्रो स्थानमा छन्। चार भन्सेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। मन्त्रीहरू सदनमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईको आपत्ति। सम्पत्ति शुद्धिकरणको ग्रेड लिस्टबाट बाहिरिने समय सीमा नजिकिँदा नेपाल कालो सूचीको जोखिममा। हर सम्भव प्रयास गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने। चीन र रूस बीच व्यापार र प्रविधि सम्बन्धी 20 भन्दा धेरै सम्झौतामा हस्ताक्षर। दुई देश बीचको प्राकृतिक ग्यास पाइपलाइनको योजना नवीकरण। र आईसीसी विश्वकप लीग टूमा अमेरिका स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याउँदै।
5: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
6: यही जेठ 9 गते शनिबारको दिन
5: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
7: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
8: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
7: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
9: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल, खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
5: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल, खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9869420111।
10: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
11: ए लिनुहोस् त।
10: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
11: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
10: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
11: ओहो, हो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
10: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
12: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
5: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841845875।
11: बाबा, आज मेरो साथीको बर्थडे, पैसा दिनुहोस् न त, केही गिफ्ट किनेर लिएर जान्छु। उहाँहरू कति धनी हुई बक्सिन्छ, कस्तो राम्रो घरमा बसी बक्सिन्छ, कस्तो गाडी चढी बक्सिन्छ।
13: मान्छे धनी देखे कि खाई बक्सिन्छ, गई बक्सिन्छ, चढी बक्सिन्छ, तर त्यो पैसा कसरी कमायो, त्यसको पछाडि के छ, केही मतलब छैन है, कसरी बिग्रियो हाम्रो समाज।
11: अनि यो 500 के आउँछ र के किनेर लिएर जानु के बाबा?
13: त्यसो भए नजाऊ न, तिम्रो साथीको बुवा र म एउटै अफिसको, म भन्दा जुनियर हो, तर उसले पैसा कसरी कमायो, के गरी कमायो सब थाहा छ मलाई, तर म त्यसरी कमाउन
11: चाहन्न।
14: मैले के गरेको छ र, के गर्नु भएको छ, के गर्नु भएको छैन उहाँ गरेर थाहा हुन्छ, हिँड्नुहोस् न फुरुक न हामीसँग।
11: आम्दानीको स्रोत भन्दा धेरै गुणा सम्पत्ति
13: आयो बर्थडे पार्टीमा गएर, मैले टिभीमा हेरेको छु तिम्रो साथीको कुरा।
11: हजुरले हिँड्नु भएको बाटो ठिक रहेछ बाबा, तिम्रो बाबालाई आज यस्तै गरी लगेको भएदेखि हाम्रो कसो बेजित हुनुहुन्छ हेर त छोरी।
15: इमानदारी त नि सबभन्दा ठुलो सम्पत्ति हो, आफ्नो पदको दुरुपयोग नगरौं।
16: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँ।

0: गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही जेठ 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ, म बिहानै खेत लागे है छोरी।
3: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
2: ए के बिर्से भनेको त छातै पो बिर्सेछु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवनजल पो मिसाउन भुलेछु।
3: तपाईँले बिर्सिनु हुन्छ भनेर मैले पानीमा जीवनजल मिलाइसकेकी छु बुबा। बरु पानी चाहिँ सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
2: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
3: हुने बिहान काम दिउँसो आराम।
4: गर्मीको मौसममा लु अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौं, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्क्याउने उपायहरू अपनाऊ।
5: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्य कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्र सेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौं।

0: साथै पैसा नलाग्ने टेलिफोन नम्बर 107 समेत सम्पर्क गर्नुहोला र कार्यालयको इमेल ciaanepalganj@gmail.com अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल सम्पर्क कार्यालय नेपालगंज।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 9 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ।
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउँ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
3: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: रेडियो टाइगर स्टुडियो टाइम।
6: यति बेला अपराह्नको 4 बज्यो।
7: बाँके, बर्दिया, दाङ ओ रोल्पा जिल्लाका सार्वजनिक निकायमा भ्रष्टाचार जन्ने कसुर हिलक थाहा पैलसे वा कौनो राष्ट्र सेवक कर्मचारी से घुस रिस्पट माग कर्लसे निम्न ठेगानामा उजुरी करिए।
8: सम्पर्क नम्बर कार्यालय प्रमुख 98-85-43-888, सूचना अधिकारी 98-85-45-788, ओ फोन नम्बर 081-550-626, 550-627, फ्याक्स नम्बर 081-550-426।
7: 24 घण्टा सम्पर्क कर सेकजिना मोबाइल नम्बर 98-580-53-488, साथै पैसा निलग्ना नम्बर 107 समेत सम्पर्क गरिए। ओ कार्यालय के इमेल ciaanepalganj@gmail.com। अक्षय दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंज बाँके।
9: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
10: यही जेठ 9 गते शनिबारको दिन
9: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।
2: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
11: यही जेठ 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
12: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
13: गराउला नि काकु, के पो हतार छ र?
12: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाई चराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
13: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
12: जन्म, मृत्यु, बसाई चराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउ।
13: नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
14: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन्छ सधैँ बाजै।

0: एनसीसीको खबर। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्ट नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ, याद राख्नुहोस् वाटर प्रुफिङ सही समयमा नगरेपछि सिकेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर बाथरूम र साइको र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस् लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98 124 41 116। फेरि सुन्नुहोस् है 98 124 41 116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्क वर्दिया।
1: ये है आपका रेडियो, रेडियो टाइगर वर्दिया की आवाज़, वॉइस ऑफ वर्दिया, वॉइस ऑफ वर्दिया।

그분이잖아.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।

0: तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप चाहिँ
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया, सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान भण्डार छ, हेर त त्यही जाने हो नि।
5: साउथ मिष्ठान भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाका

0: नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरि गाउँमा रहेको साउद मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर हिम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761।
1: ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
2: गराउला नि काकु, के पो हतार छ र?
1: राम राम राम राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म, मृत्यु, बसाइ सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 दिन भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कूल भर्ना गर्न, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
2: ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराउ।
2: नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
0: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
0: जहाँ पाए त्यही जाने पनि होइन। भरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भरि गाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

एक्सनले बाबु तु धा तु धा जेजुका गब्बर हाँ गब्बर यता देखि यता देखिन ओ नानी तिमी नानी तिमी नानी तिमी

0: शैक्षिक सत्र 2083 को विद्यालय भर्ना अभियान शुरू भइसकेको छ।
1: सबै बाल बालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता,
0: प्लान इन्टरनेसनल नेपाल, फेरी वातावरणीय विशेषता समूह, ई ग्रुपको साझेदारी, शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाको समन्वयमा, ठाकुर बाबा र बाह्र बर्दिया नगरपालिकाको सहकार्यमा सिकाइ सुधार परियोजना अन्तर्गत विद्यालय भर्ना अभियान सञ्चालनमा आएको छ। अब कुनै पनि बाल बालिका विद्यालय बाहिर रहनुहुन्न। सबै विद्यालय जाने उमेरका बाल बालिकाहरूलाई आफ्नो वरिपरिका पाएक पर्ने विद्यालयमा भर्ना गरौं र नियमित रूपमा पठन पाठनमा सहभागी गरौं।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही जेठ 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक, भुरीगाउँ, बर्दिया।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: बच्चाहरूलाई घरमै बनेको पोषिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोषिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन सँगै बाघ झै।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
3: सीधा कुरा, प्रश्न विचार,
4: उज्यालो रेडियो नेटवर्क।
5: अहिले बेलुकीको 6 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
7: राष्ट्रको शान किसान।
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चालू आर्थिक वर्ष मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झण्डै 5.5%। प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
0: कृषि क्षेत्रमा वर्षेनी बजेट बढे पनि उत्पादन घट्दो। भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने।
1: कक्षा 11 पठन पाठन असार 1 गतेदेखि शुरू गर्न सरकारको निर्देशन। एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढ़ाई पनि चाँडै शुरू हुने।
0: चीनले अमेरिकी कम्पनी बोइङबाट 200 विमान किन्ने। दुवै पक्षले कम्तीमा 30 अर्ब डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क हटाउने प्रयास गर्ने।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार। आईसीसी विश्वकप लीग 2 अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5190 सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष 2082-83

0: मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.31% मात्र हुने अनुमान गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 4.43% आर्थिक वृद्धि दर हासिल गरेको मधेसमा यो वर्ष ठूलो गिरावटको सम्भावना देखिएको हो। यो वर्ष राष्ट्रिय औषध वृद्धि दर भने 3.85% हुने प्रारम्भिक अनुमान छ। कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी बागमती प्रदेशको आर्थिक वृद्धि दर 5.40% र गण्डकीको 5.01% रहने अनुमान छ। यसैगरी कोशीको 3.31, लुम्बिनीको 2.87, कर्णालीको 2.94 र सुदूरपश्चिमको 3.38% वृद्धि दर हुने अनुमान छ। राष्ट्रिय अर्थतन्त्रमा योगदानका हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि छ। यस वर्ष देशको कुल गृहस्थ उत्पादन 66 अर्ब अनुमान गरेकोमा एक्लो बागमतीले मात्रै 36.7% हिस्सा ओगट्नेछ। प्रति व्यक्ति आयतर्फ पनि बागमती र मधेसमा ठूलो अन्तर देखिएको छ। बागमतीको प्रति व्यक्ति आय $2,644 सहित सबैभन्दा माथि रहँदा मध्य प्रदेशको $934 सहित सबैभन्दा तल रहने अनुमान कार्यालयले गरेको छ। राष्ट्रिय औसत प्रति व्यक्ति आय $1,513 हुने कार्यालयको अनुमान छ।
1: संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्र हस्तान्तरण गर्न निर्देशन दिएको हो। कार्यालयका अनुसार अर्थ मन्त्रालयले प्रदेश र पालिकालाई चौथो किस्ता हस्तान्तरण गर्दा चौथो किस्ताको 21.02% र कुल विनियोजनको 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। संघीय सरकारले आर्थिक वर्षको बीचमा विनियोजित अनुदान कटौती गर्दा यसले पालिका र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रक्रियामै असर पुग्ने देखिन्छ।
0: निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने रूपान्तरणकारी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने भन्दै निजी क्षेत्रले खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न नीतिगत सुधारको माग गरेको हो। अहिले देशको औद्योगिक उत्पादन क्षमता 40% सीमित छ भने कुल पूँजी निर्माणमा निजी क्षेत्रको योगदान 4 वर्षमा 28%बाट घटेर 16% झरेको छ। हरेक वर्ष कर नीति बदलिने प्रवृत्तिको अन्त्य गरी व्याख्या सहित एकल राजस्व संहिता र अधिकार सम्पन्न राजस्व बोर्ड गठन गर्नुपर्ने माग पनि निजी क्षेत्रको रहेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पहिलो पटक मिशन मोडका आधारमा काम अघि बढ़ाउने बताउनु भएको छ। नागरिकले भाषण होइन परिणाम खोज्ने भन्दै उहाँले कानूनी सुधार, संस्थागत उत्तरदायित्व र परिणाम मापनलाई केन्द्रमा राखेको बताउनुभयो। उहाँका अनुसार सुशासनको लाभांश, अर्थतन्त्रको संरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धमा आधारित बजेट तयार पार्नेछ।
1: कृषि क्षेत्रमा सरकारको बजेट बढ़दै गए पनि उत्पादन र खेतीयोग्य जमीन भने घट्दै गएको छ। पछिल्लो एक दशकमा सरकारले कृषि बजेट प्रतिवर्ष 10.7% बढ़ाउँदै लगेको छ। आर्थिक वर्ष 2070-71 21 अर्ब 40 करोड़ रहेको बजेट 2081-82 57 अर्ब 29 करोड़ पुगेको छ। तर उत्पादनको अवस्था भिन्न छ। मकै र गहुँको उत्पादनमा केही वृद्धि भए पनि धानको उत्पादन प्रतिवर्ष 1% भन्दा कम मात्र बढ़ेको छ। कोदो र फापर को अवस्था झनै चिन्ताजनक छ। कोदोको उत्पादन प्रतिवर्ष 22% र फापरको 17% घटेको छ। आर्थिक वर्ष 2081-82 नेपालले धान, चामल, मकै, कोदो र फापर आयातमा मात्र झण्डै 60 अर्ब रूपियाँ बाहिर पठाएको छ, जुन त्यही वर्षको कृषि बजेट भन्दा बढ़ी हो। खेतीयोग्य जमीन पनि घट्दो छ। 2068 कृषि गणनामा 25 लाख हेक्टर भन्दा बढ़ी रहेको खेतीयोग्य जमीन 2078 आइपुग्दा 22 लाख हेक्टरमा झरेको छ। 10 वर्षमा झण्डै 3 लाख हेक्टर जमीन कृषिबाट बाहिरिएको छ। विज्ञहरूका अनुसार 3 करोड़ जनसंख्यालाई धान्न झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक छ, जसका लागि अझै 13 लाख मेट्रिक टन उत्पादन वृद्धि गर्नुपर्नेछ। बजेट र उत्पादन बीचको बढ़दो खाडल नेपालको खाद्य सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको विज्ञहरू बताउँछन्।
0: यसैबीच नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले मे 1 देखि लागू गरेको अनिवार्य परीक्षण सम्बन्धी स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युरमा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे हुने जनाएको छ। यो सँगै नेपालको चिया निर्यात पुनः खुलेको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताका अनुसार अब नेपालबाट बिना अवरोध चिया भारत जाने भएको छ। गएको वैशाख 18 गतेदेखि लागू भएको नयाँ नियमले हरेक ट्रकको अनिवार्य ल्याब परीक्षण, उच्च शुल्क र लामो ढिलासुस्तीका कारण नेपाली चिया उद्योगी, निर्यातकर्ता तथा किसानहरू समस्यामा परेका थिए। भारतीय टी बोर्डको नयाँ व्यवस्था अनुसार पुनः निर्यातका लागि लैजाने चिया भने परीक्षण अनिवार्य नै रहनेछ। नेपालबाट भारत निर्यात हुने सबैजसो चिया घरेलु बिक्रीका लागि हुने भएकाले यो संशोधनले उद्योगलाई ठूलो राहत मिलेको छ। नेपालमा अहिले साना ठूला गरी झण्डै 120 चिया उद्योग सञ्चालनमा छन् भने 50-60 हजार मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्। अघिल्लो वर्ष मात्रै 4.75 अर्ब रूपियाँ बराबरको चिया निर्यात भएको थियो।
1: सरकारले कक्षा 11 पठन पाठन असार 1 गतेदेखि शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई पत्राचार गर्दै असार 1 गतेदेखि कक्षा 11 पठन पाठन शुरू गर्ने बारेमा जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082/83 नतिजा प्रकाशन भइसकेकोले असार 1 गतेदेखि नै पढ़ाई शुरू हुने भनिएको छ। विगतमा नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा निकालिसकिएको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर साउन पछि मात्रै कक्षा 11 पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अघि नै पढ़ाई शुरू हुन लागेको हो। यसैबीच यो वर्ष एसईको ग्रेड वृद्धि परीक्षा पनि असार 1 गतेदेखि नै हुँदैछ।
0: चितवनमा गएको साउनपछि 13 जनामा औलो अर्थात मलेरिया संक्रमण पुष्टि भएको छ। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि अस्पताल पुगेका 3,093 जनाको नमूना परीक्षण गर्दा 13 जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमितहरू सबै विदेशबाट आएका बिरामी हुन्। यो रोग लाग्दा ज्वरो आउने वा दिन बिराएर ज्वरो आउने, टाउको बिस्तरी दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लगायतका लक्षण देखा पर्छन्। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। देशमा बढ़िरहेको बेरुजु र यसको प्रभाव बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.com edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856621314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चालू आर्थिक वर्ष मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान, बागमतीमा झण्डै 5.5% हुने, प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती, कृषि क्षेत्रमा वर्षेनी बजेट बढ़े पनि उत्पादन घट्दो, भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने, कक्षा 11 पठन पाठन 18 गतेदेखि शुरू गर्ने सरकारको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिरिने समय सीमा नजिकै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एसियाली एकाई एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्री सहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालोसूचीमा पर्न सक्ने सम्मको चेतावनी दिएका छन्। एपीजी टोलीले सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरूवा र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई प्रमुख विषयमा विशेष चासो देखाएको छ। नेपाल 2081 साल फागुन 9 गतेदेखि एफएटीएफको ग्रे लिस्टमा परेको हो। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाई र देशको साखमा नकारात्मक असर पर्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनल को अपरेशन रिभ्यू ग्रुपको छलफलमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो। अहिलेको अवस्था पछिल्लो 30 वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दावी पनि उहाँले गर्नुभयो।
0: आर्थिक पारदर्शिता र वित्तीय अनुशासनसँग प्रत्यक्ष जोड़िएको बेरोजीको मात्रा झनै बढ़ेको छ। महालेखा कार्यालयले गएको शुक्रबार राष्ट्रपति समक्ष पेश गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन अनुसार देशको कुल बेरोजू रकम झण्डै 7.55 खर्ब रूपियाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा 2.99% बढ़ेको हो। बेरोजू भन्नाले सरकारी निकायहरूले नियम विपरीत खर्च गरेको, प्रमाण नपुगेको वा प्रक्रिया नपुर्याई गरेको भुक्तानीले जनाउँछ। यसले सार्वजनिक वित्त व्यवस्थापनमा कमजोरी रहेको स्पष्ट संकेत गर्छ। यो वर्षको प्रतिवेदनले देखाएको बेरोजीको आकार केवल संख्या मात्र होइन, यो राज्यको आर्थिक अनुशासन र जवाबदेहितामाथि उठेको गम्भीर प्रश्न पनि हो। वर्षेनी बेरोजी बढ़दै जानुले सरकारी निकायहरूमा सुधारको गति सुस्त रहेको देखाउँछ। साथी हृदय रिमालले महालेखा परीक्षक कार्यालयका प्रवक्ता श्रीकुमार राईलाई वर्षेनी बेरोजी बढ़दै जानुको कारण के हो भनेर सोध्नु भएको छ।
6: अलिकति अब लेखा परीक्षण गर्ने, लेखा परीक्षण गराउने, सम्परीक्षण गराउने निकायहरूमा सम्परीक्षण गर्ने, लेखा परीक्षण गराइसकेपछि सम्परीक्षण गर्ने, प्रतिक्रिया दिने, यसलाई नियमित गर्ने, प्रमाणहरू चाहिँ अब जुटाउने, असुल उपमा चाहिँ अब अलिकति तदारुकता नदेखाउने भएको हुनाले चाहिँ यो अलिकति बढेको जस्तो देखिन्छ।
5: यो महालेखाले दिएको सुझावहरू मध्ये कति प्रतिशत कार्यान्वयन भएको अवस्था छ अहिले चाहिँ?
6: 8 प्रकारको चाहिँ अब सुझावहरू हुन्छन्। अब नियमित गर्नुपर्नेमा 57% जति बेरोजगारहरू हुन्छन्। असुल उप गर्नुपर्नेमा यो पल्ट 37% छ। 35-37% असुल उप गर्नुपर्ने हुन्छ। यसकी चाहिँ लगभग 5.8% भनेको लगभग 6% उसमा छ। त्यो चाहिँ म्याद मागेको पेस्की, म्याद मागेको पेस्की भनेको चाहिँ कार्यक्रम सञ्चालन गर्नुपर्ने अवधि समाप्त भइसकेको अथवा ठेक्काको म्याद समाप्त भइसकेको म्यादहरू चाहिँ अब नथपिएको त्यस्तो अवस्थामा चाहिँ पेस्कीहरू सकार नगरिएकोमा चाहिँ अब पर्छ। यी नै 3 क्याटेगोरीमा र अर्को नीतिगत अब जो अङ्क चाहिँ नखुल्ने चाहिँ नीतिगत चाहिँ अब हामीले सैद्धान्तिक बेहोरा भन्छौँ, सैद्धान्तिक बेरोजी भन्छौँ, सैद्धान्तिक बेहोरा पनि हामीले चाहिँ दिने गरेका छौँ होइन। 2 लाख योपल्ट हामीले लेखा परीक्षण गर्दाखेरि 2 लाख दफाहरू चाहिँ अब कोड गरेकोमा जम्मा 18,060 दफा मात्रै चाहिँ हाम्रो फर्चोट भएको देखिन्छ। खर्च गरिएका, खर्च शीर्षकहरू, बजेट शीर्षकहरू, अब रकमान्तर चाहिँ अब सीमाभन्दा बढी गरिएकाहरू त्यसमा पर्छन् कि।
5: अब यो लेखा परीक्षण प्रतिवेदन पछाडि कानुनी वा प्रशासनिक कारवाही वास्तवमै हुन्छ कि हुँदैन, अथवा त्यो रिपोर्टमै सीमित हुने अवस्था हुन्छ कि, अथवा त्यो महालेखाको क्षेत्राधिकारीभित्र पर्ने विषय हो अथवा होइन, के हुन्छ?
6: सरकारी स्रोत साधनहरूको चाहिँ अब ठूलो मात्रामा दुरूपयोग भयो भन्ने चाहिँ अब लाग्यो भने महालेखा परीक्षकलाई विभागीय कार्यवाहीको लागि लेखी पठाउन चाहिँ अब सक्ने लेखा परीक्षण ऐनले चाहिँ अब व्यवस्था गरेको छ। अर्को बाध्यकारी रूपमा चाहिँ लेखा परीक्षण ऐन अथवा संविधानले महालेखा परीक्षकलाई र महालेखा परीक्षक कार्यालयलाई यो बेरुजु सम परीक्षण गर्नै पर्ने भन्ने चाहिँ अब बाध्यकारी व्यवस्था चाहिँ गरेको छैन। तर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संघको होस् या प्रदेशहरूको होस् ती ऐनहरूले चाहिँ ती कानूनहरूले चाहिँ तोकिएको समय अवधिभित्र चाहिँ बेरुजुको चाहिँ अब प्रतिक्रिया अथवा रेस्पोन्स गर्न पर्छ।
7: कस्ता क्षेत्रहरूमा कस्ता निकायहरूमा अत्यधिक बेरुजु देखिने अवस्था छ र सुधारका लागि के गर्ने?
6: अर्थ मन्त्रालयतिरको अब राजस्व आमदानी बाँध्नेदेखि लिएर कर छुटकाहरू कुराहरू चाहिँ अब अरबौं रुपियाँको कर छुटको चाहिँ अब कुराहरू छन् जो चाहिँ कानूनमा प्रष्ट लेखेको छैन, यकिन गर्नुपर्छ, त्यसलाई टुङ्ग्याउनुपर्छ भनेर हामीले लेख्ने गरेका छौँ। त्यतातिर प्रष्ट कानूनहरूको प्रोभिजन गर्नुपर्ने देखिन्छ भने यतातिर चाहिँ अब निर्माणसँग सम्बन्धित खरिदसँग सम्बन्धित कामहरूमा ठेक्काको म्याद थपेर पनि मूल्य वृद्धि गराउने भेरिएसन अर्डर भन्छ होइन, मूल्य समायोजन गर्ने यस्ताहरू अनावश्यक अनुत्पादक खर्चहरूमा पनि खर्च भएको देखिन्छ र स्थानीय र प्रदेशहरूमा वितरणमुखी खर्चहरू चाहिँ देखिन्छ, तिनीहरूलाई चाहिँ नियन्त्रण गर्नुपर्छ। त्यसको लागि चाहिँ प्रष्ट भिजन चाहियो र सहितको चाहिँ कानून नै चाहिँ अब बनाउनु पर्ने हुन्छ र चुस्त दुरुस्त चाहिँ प्रशासनिक संयन्त्र भयो भने बेरोजुहरू चाहिँ अलिकति न्यूनीकरण हुन्छ। सम्बन्धित प्रदेश सभाका लेखा समितिहरू र प्रतिनिधि सभाको लेखा समितिले महालेखा परीक्षकको प्रतिवेदनमाथि नियमित रूपमा चाहिँ छलफल गरेर टुङ्ग्याउनु पर्छ।
1: उहाँ हुनुहुन्थ्यो महालेखा परीक्षकको कार्यालयका प्रवक्ता श्री कुमार राई। नेपाल दर्पणमा खबरकै सिलसिला प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। आज बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाउनुभयो। सांसद रीना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाउनुभयो। सांसद रीमा विश्वकर्माले छुवाछूत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिनुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गर्नुभएको छ। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा आज दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083लाई पेश गर्नुभएको हो। दुईवटा विधेयक पेश भएसँगै अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
10: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
4: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म।
11: ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। लगातार दुई दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 30.08 अंकले बढ़ेर 2754.48 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा होटल तथा पर्यटन, जल विद्युत समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 240 कम्पनीको शेयर बढ़ेकोमा 21 घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.08 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 1.06 करोड़ कित्ता शेयर 3.82 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: झन्डै 22 अर्ब रूपियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडान मात्र सीमित रहँदा पर्यटन व्यवसायी निराश बन्दै गएका छन्। 2023 जनवरीमा उद्घाटन भएको विमानस्थलबाट हिमालय एयरलाइन्सले गएको वर्ष पोखरा लासा नियमित उडान शुरू गरेको थियो, तर यात्रु संख्या कम भएको कारण देखाउँदै कम्पनीले एक वर्षमै सेवा बन्द गरेको छ। पोखराको पर्यटन क्षेत्रमा झण्डै 6 अर्ब रूपियाँ लगानी रहेकाले व्यवसायीहरू भारत र चीनका प्रमुख शहरमा उडान शुरू गर्न सरकारसँग माग गर्दै आएका छन्।
1: बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खारकुनाथ गाउँपालिकामा सीमा विवाद हुँदा भएको झडपमा घाइते भएका 4 हेलिकप्टर मार्फत उद्धार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खारकुनाथ गाउँपालिका 2 थालीका बासिन्दाले आक्रमण गरेका हुन्। आक्रमणमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर 3 वडा सदस्य पेमा गारा गुरूङ, उहाँकी श्रीमती लक्ष्मी गुरूङ, स्थानीय बासिन्दा मिनु कुंवर र नरबहादुर गुरूङ तथा प्रहरी चौकी बिछ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो।
0: काभ्रेको नमबुद्ध नगरपालिकामा बर्ड फ्लूको संक्रमण पुष्टि भएको छ। वडा नम्बर 2 रहेको 26 वाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लू प्रमाणित भएको नगरपालिकाले निकालेको सूचनामा भनिएको छ। बर्ड फ्लू पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाउन अपील गरेको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले अमेरिकी विमान कम्पनी बोइङ 200 विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ। गत हप्ता बेजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भएको भेटवार्तापछि चीनले अमेरिकाबाट विमान किन्ने भनिएको थियो। आज चीनको वाणिज्य मन्त्रालयले यस सम्झौता अन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्ट पूर्जा आपूर्तिको सुनिश्चितता गर्ने बताएको बीबीसीले जनाएको छ। अमेरिका र चीन दुवै देश गएको वर्षको अक्टोबरमा रोक्न सहमत भएको व्यापार युद्धलाई कार्यान्वयन गर्न पनि सहमत भएको खबरमा उल्लेख छ। यसका साथै दुवै पक्षले कम्तीमा 30 अर्ब अमेरिकी डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्नेछन्। ट्रम्पको चीन भ्रमणको केही दिनपछि सी जिनपिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेका बेला यो घोषणा आएको हो। यसैबीच चीन र रूसले व्यापार र प्रविधि सम्बन्धी 20 धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन्। चीनिया राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ सुदृढ गर्न 20 धेरै द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ।
0: तेलले भरिएका 2 चीनिया पानी जहाज हर्मुज जलमार्गबाट बाहिरिएपछि अमेरिका इरान युद्ध चाँडै अन्त्य हुने आशा बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध धेरै चाँडै समाप्त हुने बताउनु भएको छ भने उपराष्ट्रपति जेडी भान्सले इरानसँग वार्तामा प्रगति भइरहेको उल्लेख गर्नुभएको छ। साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सको अनुरोधमा ट्रम्पले इरानमाथिको योजनाबद्ध सैन्य आक्रमण पनि रोक्नु भएको छ। अरब नेताहरूले सबै पक्षलाई स्वीकार्य सम्झौता हुने विश्वास दिलाएपछि यो निर्णय लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो सकारात्मक संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। विश्वको 20% भन्दा धेरै तेल आपूर्ति हुने हर्मुज जलमार्ग युद्ध शुरू भएदेखि अवरूद्ध छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले उल्लेख्य सुधार गरेका छन्। घरेलु मैदानमा चलिरहेको लीग 2 श्रृंखलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले सुधार गरेका हुन्। एक दिवसीय ब्याटिङ वरियतामा आसिफ शेख 7 स्थान सुधार गर्दै 87, कुशल भुटेल 17 स्थान सुधार गर्दै 100 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय बोलिङ वरियतामा सन्दीप लामिछाने 6 स्थान सुधार गर्दै 37, ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54, दिपेन्द्र सिंह एरी 3 स्थान सुधार गर्दै 79 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय अलराउण्डर वरियतामा दिपेन्द्र 3 स्थान सुधार गर्दै 25, सन्दीप 3 स्थान सुधार गर्दै 68, ललित 12 स्थान सुधार गर्दै 74, गुलशन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा आइपुगेका छन्।
0: आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर एक बलमा 4 विकेट गुमाएर भेटायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गएको स्कटल्याण्ड 43 ओभर 3 बलमा 169 रन बनाउँदै अल आउट भयो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अङ्क सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्याण्ड 32 खेलमा 38 अङ्क सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। किर्तिपुरमा चलिरहेको लीग 2 श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। श्रृंखलाको अन्तिम खेलमा पर्सि नेपाल र अमेरिका बीच खेल हुनेछ। लीग 2 तालिकामा नेपाल 27 खेलमा 22 अङ्क सहित 5 स्थानमा छ।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे कोलकाताको इडेन गार्डन्समा शुरू हुनेछ। कोलकाता 12 खेलमा 11 अङ्क सहित तालिकाको 8 स्थानमा छ। कोलकाता प्लेअफ पुग्ने सम्भावना कायमै छ। प्लेअफ होडबाट बाहिरिसकेको मुम्बई 12 खेलमा 8 अङ्क सहित पुछरमा छ। आईपीएलका यी दुई टोलीबीच अहिलेसम्म 36 पटक भेट भएकोमा मुम्बई 25 र कोलकाता 11 खेलमा विजयी भएको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: चालू आर्थिक वर्ष मध्य प्रदेशको आर्थिक वृद्धि दर 1.5% भन्दा कम हुने अनुमान। बागमतीमा झण्डै 5.5%। प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती।
0: कृषि क्षेत्रमा वर्षेनी बजेट बढे पनि उत्पादन घट्दो। भारततर्फ चिया निर्यातको अवरोध हट्यो। अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने।
1: कक्षा 11 पठन पाठन असार 1 गतेदेखि शुरू गर्न सरकारको निर्देश। एसईको नतिजा चाँडो प्रकाशन भएकोले 11 कक्षाको पढ़ाई पनि चाँडै शुरू हुने।
0: चीनले अमेरिकी कम्पनी बोइङबाट 200 विमान किन्ने। दुवै पक्षले कम्तीमा 30 अर्ब डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्ने।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीको उल्लेख्य सुधार। आईसीसी विश्वकप लीग 2 अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान। कुल राष्ट्रिय गृहस्थ उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै।
1: दैलेखको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अझ बढाउन स्थानीय तहको माग। दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश।
0: सुर्खेत सहित विभिन्न जिल्लामा गर्मी अत्याधिक बढेपछि जनजीवन प्रभावित। वीरेन्द्रनगरको आज तापक्रम 36 डिग्री सेल्सियससम्म पुग्यो।
1: र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थानले लखनऊलाई हरायो। आज कोलकाता र मुम्बई खेल्ने।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्र .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। आर्थिक वर्ष 2082-83 कर्णाली प्रदेशको आर्थिक वृद्धि दर झण्डै 3% हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क सम्बन्धी कार्यालय सुर्खेतले आज कर्णाली प्रदेशको राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै कर्णाली प्रदेशको आर्थिक वृद्धि 2.94% हुने प्रारम्भिक अनुमान गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत जीवन पौडेलले कर्णालीको आर्थिक वृद्धि मध्य प्रदेशको 1.31% भन्दा केही माथि हुने बताउनु भएको छ। उहाँले कर्णालीको विगत 3 वर्षको आर्थिक वृद्धि दर यस साल आर्थिकमा केही घट्ने अनुमान रहेको बताउनुभयो। आर्थिक वर्ष 80-81 3.58% थियो भने आर्थिक वर्ष 81-82 बढ़ेर 5.25% पुगेको थियो। चालू आर्थिक वर्षमा भने 2.94% हुनेछ। मुलुकको कुल राष्ट्रिय गृहस्थ उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै रहनेछ। आर्थिक वर्ष 2082-83 राष्ट्रिय कुल गृहस्थ उत्पादन उपभोक्ता मूल्यमा 66 खर्ब हुने अनुमानमा कर्णालीको योगदान 4.2% अर्थात 2.77 अर्ब 24 करोड़ हुने अनुमान गरेको तथ्याङ्क अधिकृत पौडेलले बताउनुभयो। उहाँका अनुसार कर्णालीमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्रको रहनेछ भने 31.5% योगदान कृषि क्षेत्रको रहने भएको छ। यसपछि सार्वजनिक प्रशासन तथा रक्षाको 21%, शिक्षाको 16.80% रहनेछ भने सबैभन्दा कम खानी तथा उत्खननमा 16% रहने अनुमान रहेको छ।
0: यसै गरी प्रति व्यक्ति कुल गृहस्थ उत्पादनमा कर्णालीको न्यून हुने देखिएको छ। तथ्याङ्क अधिकृत पौडेलले नेपालको प्रति व्यक्ति कुल गृहस्थ उत्पादन 1513 US डलर हुनेमा कर्णाली प्रदेशको 1108 US डलर हुने जानकारी दिनुभयो। कर्णालीमा कृषि नै सबैभन्दा बढ़ी योगदान दिने भए पनि कर्मश सेवा क्षेत्रमा पनि वृद्धि हुँदै गएको पाइएको उहाँले बताउनु भएको छ। तथ्याङ्क प्रतिवेदन सार्वजनिक कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले झण्डै 17 लाख जनसंख्या रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धि दर न्यून हुनुमा विभिन्न कारण रहेको बताउनु भएको छ। उद्योग कल कारखानाहरू स्थापना नहुनु, गरीबी, परम्परागत कृषि प्रणालीमा अझै निर्भर हुनुपर्ने भन्दै उहाँले यहाँको आर्थिक वृद्धि दर बढ़ाउनका लागि भौतिक पूर्वाधार पर्यटनमा लगानी गर्न आवश्यक रहेको सुझाव दिनुभएको छ। उहाँले कर्णाली प्रदेशको पहिलो आवधिक योजनामा 3.25% आर्थिक वृद्धि दर भएको जानकारी दिँदै दोस्रो आर्थिक आवधिक योजनामा 7.6% गराउने लक्ष्य रहेको जानकारी दिनुभयो। सुर्खेतको तथ्याङ्क समन्वय अधिकारी विनोद आचार्यले राष्ट्रिय लेखा तथ्याङ्कले कर्णालीको समग्र आर्थिक अवस्थाको बारेमा प्रष्ट हुने बताउनु भएको छ। प्रदेश योजना आयोगका सदस्यद्वय अशोकनाथ योगी, डम्बर बहादुर रावत, सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव प्रसाद खनालले कर्णालीको आर्थिक वृद्धिमा सुधार ल्याउन यहाँ राज्यले पर्याप्त लगानी गर्नुपर्ने, खानी खनिजलाई प्राथमिकता दिनुपर्ने र निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड़ दिनुभएको छ।
1: दैलेखको भैरवी गाउँपालिका एक स्थित जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल अघि प्रक्रिया अघि बढ़ाउन स्थानीय तहले माग गरेका छन्। चिनिया प्राविधिक कम्पनीले टोलीले नेपालले 50 देखि 60 वर्षसम्मका लागि पुग्ने करिब 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि गरे पनि दोस्रो चरणको काम अघि नबढ़दा स्थानीय निराश भएका छन्। दोस्रो चरणको मुख्य काम अगाडि बढ़न नसक्दा यो महत्वपूर्ण परियोजना अहिले अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखिए पछि एक समय शास्त्रीय चर्चामा रहेको यो आयोजना अहिले सुस्ताएको छ। दैलेख र कालीकोटको जिल्ला का स्थानीय तहका जनप्रतिनिधि र सरकारहरूले संयुक्त बैठकले जलचलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता एकीन गरे उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। चीन सरकारले करिब 2,17,00,00,000 अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन्न 2019 यहाँ अध्ययन गरिरहेको थियो। चिनिया प्राविधिक टोलीले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा जलजलेश्वरमा जमिन मुनि करिब 80,70,00,000,000 घनमिटर प्राकृतिक ग्यासको भण्डार रहेको उल्लेख छ। खानी तथा भूगर्भ विभागको सम्बन्धमा यो क्षेत्रमा नेपालकै सबैभन्दा गहिराई 4,013 मिटरसम्म ड्रिलिङ कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ। परियोजनाका सूचना अधिकारी प्रकाश नोटेलले अबको मुख्य काम भनेको ग्यासको उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्नु रहेको बताउनुभयो। यो दुई देशको सरकार G2G तहको परियोजना भएकाले आगामी प्रक्रियाका लागि चिनिया पक्षलाई अनुरोध पत्र पठाए पनि उताबाट आधिकारिक जवाफ र स्पष्ट कार्यकालका आउन बाँकी हुँदा काममा ढिलाइ भएको उहाँको भनाइ छ। यहाँ ग्यास उत्पादन गर्न सकिएमा यो परियोजना दैलेख र कर्णालीको मात्र नभई समग्र नेपालकै आर्थिक रूपान्तरणको कोषै ढुङ्गा हुने विज्ञहरूले बताएका छन्।
0: यसै गरी दैलेखबाट प्रतिनिधि सभा सदस्य बासना थापाले पेट्रोलियम पदार्थ उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी काम गर्न सड़कको सरकारसँग माग गर्नुभएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहनुभएका थापाले प्रतिनिधि सभा बैठकमा बोल्दै पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी र सफल बनाउन तत्काल सड़क फराकिलो बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। यो परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन पनि सरकारले सुर्खेत दैलेख सड़क खण्ड व्यवस्थित बनाउन ढिलाइ गर्न नहुने उहाँको भनाइ छ। कर्णाली प्रदेशको जीवन रेखाको रूपमा रहेको सुर्खेत दैलेख सड़क खण्ड साँगुरो र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै उहाँले तत्काल स्तर उन्नति गर्न माग गर्नुभयो। सांसद थापाले दैलेख जिल्ला अस्पतालको व्यवस्थापनमा सुधार गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ।
1: फेरि खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुग सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन CDO कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: दिनका काम टाटल बयाल बक निसेक जाय, मै त बिहान नि खेत जाइ डुना खाए
6: बाबा लोई छाता थे लै जाओ खेतवा से लौटे बेर महा कररा घाम रठा।
5: ए का बिस्रिनु का बिस्रिनु कलक त छा त बिसाई तु का हु लान्डा छाता। ओहो मै त एक पानीक बोटलिन जीवन जलझन मिलाइ बिस्रानु।
6: तु बिस्राजी ठोकै का मै त मन पानीम जीवन जल मिला खडेर रखनु बाबा, बेन सुई पानी भरि सक्कु पि होना
4: गर्मी मौसममा लू चिटिङ्गा घामन से बचकला, छाता नकी कपार छोपक निगी, ध्यार से ध्यार पानी पी, शरीर जू ढरक लाग, मौसमी फलफूल खाई, ओ घर स्कूल के छानी जुरार बनेना,
0: जुगार लगाए।
7: प्लान इन्टरनेसनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरहल विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी सन्देश।
8: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
9: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर काटमा पार्नु, अङ्क छिक्नु अपराध हो।
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
15: हकार वृद्धि तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाणपत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध।

0: प्रारम्भिक अनुमान कुल राष्ट्रिय गृहस्थ उत्पादनमा कर्णालीको योगदान 4.2% मात्रै हुने, दैलेखको जलजले क्षेत्रमा रहेको प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल प्रक्रिया अघि बढ़ाउन स्थानीय तहको माग, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, वीरनगर नगरपालिका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी डोकाका काठमाडौँ बेच्ने हिँडेकी जमेला छौलागाले नगर प्रमुख मोहनमाया ढकालले क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। आज उहाँलाई आफ्नै कार्यकक्षमा बोलाएर नगर प्रमुख ढकालले 10,000 रूपियाँ राहत र प्रोत्साहन रकम प्रदान गर्नुभएको छ। मंगलबार साँझ वीरनगर स्थित सिटी बस पार्क क्षेत्रमा फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगर प्रहरीले छौलागाएको काफलको डोको डालो जबरजस्ती घोप्टाइदिएका थिए। महिलाले आफ्नो सामान जोगाउन खोज्दा खोज्दै पनि दुईजना नगर प्रहरीले जबरजस्ती डालो पल्टाइदिएपछि काफल भुइँमा छरपष्ट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाको ध्यान आकर्षण भएको जनाएको छ। घटनाको भिडियो सार्वजनिक भएपछि नगरपालिकाको चौतर्फी आलोचना भएको थियो। जनस्तरबाट चर्को विरोध भएपछि नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कार्यवाही र पीड़ित महिलालाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो। निर्णय भएको केही समयपछि नै पीड़ित महिला धमिलालाई बोलाएर उहाँले क्षति भएको काफलको मूल्यसँगै थप रकम गरी 10,000 उपलब्ध गराएको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो। कालीकोटका उहाँ वीरनगर 3 बस्दै आउनु भएको थियो।
0: सुर्खेत सहित विभिन्न जिल्लामा केही दिन यता गर्मी अत्याधिक बढ़ेपछि जनजीवन प्रभावित हुन थालेको छ। मुख्य गरी पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेपछि जनजीवन प्रभावित भएको हुन थालेको हो भने आज सबैभन्दा बढ़ी गर्मी धनगढ़ीमा महसुस भएको छ। धनगढ़ीमा अधिकतम तापक्रम 39 41 डिग्री सेल्सियससम्म पुगेको छ। यसैगरी नेपालगंजको तापक्रम 38 40 डिग्री, दिपायलको 37 39 डिग्री तथा वीरेन्द्रनगरको तापक्रम 36 38 डिग्री सेल्सियस मापन भएको छ। अत्याधिक गर्मीबाट जोगिन दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का कपड़ा लगाउन तथा बालबालिका, वृद्ध वृद्धा र बिरामीको विशेष ख्याल राख्न विज्ञहरूले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कर्णाली प्रदेशको हिमाली र पहाड़ी भागमा साँझ पख बादल लाग्ने जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा, मध्य प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जनाइएको छ।
1: हुम्लाको चंखेली गाउँपालिका 5 नेटका गाउँमा गैराती 81 आएको असिना पानीसहितको बाढ़ीले क्षति गरेको छ। एक विद्यालय, क्षतियोग्य जमीन तथा भेडा बाख्राको गोठ बगाएको जिल्ला प्रहरीकारले हुम्लाले जनाएको छ। विकट मानिने नेपका क्षेत्रमा आएको बाढ़ीले डाँफे आधारभूत विद्यालयमा क्षति पुर्याएको छ। मानवीय क्षति भए नभएबारे विवरण प्राप्त नभएको हुम्ला प्रहरीले जनाएको छ। घटनापछि मेलछाम प्रहरी चौकीबाट टोली प्रभावित क्षेत्रसँग गएको छ भने भौगोलिक विकटताका कारण घटनास्थल पुग्न झण्डै 6 लाग्ने अनुमान छ। क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने भएको छ। हुम्ला सदरमुकाम सिमकोटबाट नेपका उत्तर पूर्वमा पर्दछ।
0: हुम्लाको अदाञ्जुली गाउँपालिका 6 स्थित पाल्सा गाउँका 13 हस्त भियालाको ढुङ्गा लागेर मृत्यु भएको छ। माथिबाट ढुङ्गा खसेपछि बालकको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते बालकलाई अदाञ्जुली गाउँपालिका स्थित श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि लगे पनि बचाउन नसकेको उहाँका बुवा पर्से भियालले बताउनुभयो। बालकको शवलाई अदाञ्जुली गाउँपालिकाको एम्बुलेन्स मार्फत पोस्टमार्टमका लागि बाजुरा जिल्लाको कुल्टी अस्पताल लगिएको हुम्ला प्रहरीले जनाएको छ।
1: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला पनि अर्को छोटो विश्राम।
2: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार, उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिप

0: मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषारी छटा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9915878917।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अन्कल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
5: तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ। हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: डिजिटल ठगीबाट बचौ।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
7: रेडियो भेरी एफएम।
8: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा चियाचौर क्षेत्रमा देखिएको सीमा विवाद दुई पक्ष बीचको सहमतिमा टुङ्ग्याइने भएको छ। बाजुरा पक्षले लामपाटा चियाचौरमा प्रहरी चौकी भवनको निर्माण अगाडि बढ़ाइसकेपछि हुम्लाका स्थानीयले त्यसलाई रोक्न ठूलो समूह लिएर त्यहाँ पुगेपछि झडपको अवस्था सिर्जना भएको थियो। दुई जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्य बीच भएको वार्ताले विवाद सहमतिमा सुल्झाउने निर्णय गरेको हो। हुम्ला जिल्लाका प्रमुख जिल्लाधिकारी टेक कुमार रेग्मीले दुवै जिल्लाका सांसदहरूबीच भएको सहमतिले हालका लागि झडपको परिस्थिति टरेको बताउनुभयो। उहाँले हुम्लाका सांसद जयपति रोकाए र बाजुराका सांसद जनक गिरीबीच हालका लागि प्रहरी चौकी निर्माण रोक्ने सहमति भएको बताउनु भएको छ।
2: कालीकोटको खाडाचक्र नगरपालिकाले आफ्नो प्रशासनकीय भवन राष्ट्रिय सड़क मापदण्ड मेचेर निर्माण गर्न थालेको पाएपछि काम रोक्ने दोस्रो पटक पत्राचार गरेको छ। नगरपालिकाले राष्ट्रिय सड़क राइट अफ वे अतिक्रमण गरी भवन निर्माण शुरू गरेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। सड़क डिभिजन कार्यालय जुम्लाले तत्काल काम रोक्ने दोस्रो पटक पत्राचार समेत गरेको छ। यता नगरपालिकाले काम नरोकेका कारण मानव बजार पहिरोको जोखिममा परेको छ। लगातार तलबाट जग खनिरहँदा पहिरो झर्दा माथिको आरसीसी सड़क भत्किएर बजारमा घरहरू भत्किएर बजारमा घरहरू जोखिममा परेका छन्। यसअघि गत वर्ष पनि जग खन्ने क्रममा पहिरो झर्दा 13 घरहरू जोखिममा परेका थिए।
8: भवई नदीको जगदी घाटमा नयाँ पुल निर्माण हुने भएको छ। अर्थ मन्त्रालय ले पुल निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित गरेपछि गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माणको प्रक्रिया अघि बढेको हो। अर्थ मन्त्रालयले बबई नदीमा गुलरिया नगरपालिका 4 र बारबर्दिया नगरपालिका 11 जोड्ने पुलका लागि 1,18,00,00,000 स्रोत सुनिश्चित गरेको हो।
2: दाङको कुरै माडे चौर 132 केभी प्रसारण लाइन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। रूपा लगायतका पहाड़ी जिल्लामा विद्युत विस्तारसँगै त्यस क्षेत्रमा उत्पादन हुन थालेको को विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माण शुरू भएको प्रसारण लाइनको करिब 80% काम पूरा भएको छ।
8: हेरी खबरमा अब खेल खबर। नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसिया विरूद्धको पहिलो टी20 अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ। क्वालालम्पुर स्थित बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको हो। 68 रनको सामान्य लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितमा सम्झना खड्काले सर्वाधिक 32

0: बिटु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही जेठ 9 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
5: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड़ र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौ। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
6: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
0: यही जेठ 8 गते शुक्रबारको दिन
6: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 9 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिमपट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बाबा आज मेरो साथीको बर्थडे रे, पैसा दिनुहोस् न त केही गिफ्ट किनेर लिएर जान्छु। उहाँहरू कति धनी होइ बक्सिन्छ, कस्तो राम्रो घरमा बसी बक्सिन्छ, कस्तो गाडी चढी बक्सिन्छ।
1: मान्छे धनी देखे कि खाइ बक्सिन्छ, गई बक्सिन्छ, चढी बक्सिन्छ, तर त्यो पैसा कसरी कमायो, त्यसको पछाडि के छ, केही मतलब छैन है, कसरी बिग्रियो हाम्रो समाज।
0: अनि यो 500 चाहिँ के आउँछ र के किनेर लिएर जानु के बाबा?
1: त्यसो भए नजाऊ न, तिम्रो साथीको बुवा र म एउटै अफिसको, म भन्दा जुनेल हो, तर उसले पैसा कसरी कमायो, के गरी कमायो सब थाहा छ मलाई, तर म त्यसरी कमाउन चाहन्न।
0: हजुर जहिले यस्तै गर्नुहुन्छ के, बस्नुहोस् एक्लै, गए
2: म किन अस्तिर जाने र, मैले के गरेको छ र,
3: के गर्नु भएको छ, जे गर्नु भएको छैन उहाँ गरेर सिकाउँछ, हिँड्नुहोस् न गुरुको नामीसँग।
4: आम्दानीको स्रोत भन्दा धेरै गुणा सम्पत्ति
1: छोरी आयो बर्थडे पार्टीमा गएर, मैले टिभीमा हेरेको छु तिम्रो साथीको बुवा।
0: हजुरले हिँड्नु भएको बाटो ठिक रहेछ बाबा, तिम्रो बाबालाई आज यस्तै गरी लगाएको भएदेखि हाम्रो कसो बेजित हुँदैछ हेर त छोरी।
5: इमानदारी त नै सबभन्दा ठूलो सम्पत्ति हो, आफ्नो पदको दुरुपयोग नगरौ।
6: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौँ।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ। यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
2: केपी पोलिक्लिनिक भरिगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।

समस्या दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने सिक्ने आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निःशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने, राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ, सम्पर्क मोबाइल नम्बर 98580 25002 र 98204 41 61।

0: लक्ष्मी
1: ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841845875।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै फुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन सधैँ बाजे।
1: उत्कृष्ट जडान प्रदान गर्ने
2: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
1: Samajik Rupantaran. Samudayik Suchana Network, CIN.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा बिना तयारी सुकुम्बासी बस्ती उठाएको विपक्षीको आरोप, सरकारले दिने भनेको राहत रकम अस्वीकार्य भएको एकजना पीड़ितको भनाई।
1: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, दिल्ली दिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाएको छ।
0: के नेपालले अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने समय पर धकेल्नु ठिक हो?
2: केही समय माग्दा अहिलेको अवस्थामा, ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
0: अनि अर्बौं डलरको ग्यास पाइपलाइन बारे चीन र रूस बीच सहमति हुन सकेन। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका जनतासँग नयाँ सम्बन्ध स्थापना गर्ने प्रस्ताव गरेका छन्। क्युबाको स्थापना दिवसका दिन स्पेनी भाषामा भिडियो सन्देश जारी गर्दै रुबियोले उक्त टापुको दुःखको कारण अमेरिकाले लगाएको इन्धन नाकाबन्दी नभई त्यहाँका कम्युनिष्ट नेताहरू भएको दावी गरे। आर्थिक संकटको सामना गरिरहेको हावानाले हालै देशमा इन्धन रित्तिँदै गएको घोषणा गरेको थियो। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि खोपको उपाय खोजी भइरहेको जनाएको छ। अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्यूएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्यूटको संयुक्त पहलमा विकास भइरहेको

0: बेजिङ भ्रमणका क्रममा रूस र चीनबीच हुने ठानिएको बहुप्रतीक्षित ग्यास पाइपलाइनबारे सम्झौता नभएको विवरण आएका छन्। चिनिया राष्ट्रपति सी जिनपिङसँगको कुराकानीमा पुटिनले पाइपलाइनको मार्ग र निर्माण प्रक्रिया लगायतका परियोजनाबारे आधारभूत जानकारी लिएको क्रेमलिनले जनाएको छ, तर त्यसबारे स्पष्ट समयरेखा तय नगरिएको रूसी पक्षले जनाएको छ। युक्रेन युद्धका कारण प्रतिबन्धहरूको सामना गरिरहेको रूसका लागि चीन उसको सबैभन्दा ठूलो ग्यासको बजार हो। इरान युद्ध शुरू भएपछि फेब्रुअरीबाट गल्फ सागरमा अलपत्र परेको तेल भरिएको दक्षिण कोरियाली ट्याङ्कर होर्मुज जलमार्गतर्फ अघि बढेको छ। इरानसँगको सहकार्यमा उक्त जहाज पार गराउन लागि दक्षिण कोरियाली परराष्ट्र मन्त्रीले देशको संसदलाई जानकारी गराएका छन्। कोरियाली ट्याङ्करसँगै 40 लाख ब्यारल तेल बोकेका दुईवटा चिनिया ट्याङ्करले पनि आज यो जलमार्ग पार गरेको जहाजहरूको निगरानी गर्ने तथ्याङ्कमा देखिएको छ। तर पछिल्लो दिनमा यो जलमार्गबाट पार भएका जहाजहरूको संख्या ज्यादै न्यून छ। र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले विद्युतीय सवारी साधनहरूको बिक्रीले यो वर्ष नयाँ कीर्तिमान कायम गर्ने प्रक्षेपण गरेको छ। यो वर्ष बिक्री हुने सबै प्रकारका सवारी साधनहरूको 28% हिस्सा विद्युतीय साधनले लिने आकलन गरिएको छ। इरान युद्धका कारण इन्धनको मूल्य बढ्नु यसको एउटा कारण मानिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझ पखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार 1 मुष्ट 25,000 अनि 5 जनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 3 महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए, तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
2: बिमारीलाई पनि खाना केही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्सो चाहिँ गीतको रोगी हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नु पर्ने छ। ठुलो सिलिन्डर विरासतले दिएको, अब 87 दिनसम्म ज्वरो आउँदाखेरि चाहिँ अब हेर्नु त कति बिजोग थियो। हाम्रो घरमा हामीले होइन दौलो पकाएर खान्थ्यो होला, त्यो ठाउँमा अब खाए खाओ नखाए झिस्के मिठो महाराज भोग मिठो भनेर हामीले खानु पर्ने लाइन बसेर।
1: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। बुधबारको बैठकमा एमालेका सांसद गुरु बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
3: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ 1 मुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती अस्थायी बसोबास गरेको ठाउँबाट बाहिर निकालेको छ।
1: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले करिब 2 सातामा पहिचान गरिसकेर राहत वितरण शुरू हुने अनुमान गरिएको बताए।
4: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापित गर्न जग्गा लगायतका घर अपार्टमेन्ट लगायतका विषयमा थप कार्य हुनेछ। अहिले तत्काललाई जुन होल्डिङ सेन्टरमा राखेका छौँ उहाँहरूको घर भत्काइदिएका छौँ, त्यसको राहत स्वरूप चाहिँ अहिले तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले, घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्नु खोजेको हो। त्यो अनुमान चाहिँ त्यही हो, 3 महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले, करिब करिब 3 महिनासम्मको भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले निर्णयमा।
1: उपत्यका नदी किनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बसपार र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित 2 वटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसंग छोटकरीमा। भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर संचार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।
5: विजिट नगर

0: त्यही कारणले गर्दा एकदमै शिष्यो नेपाली भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा त्यो देखिएको छैन. विभिन्न विषयहरूमा ध्वनिगत संवादहरू यति बेला भइराखेको छ. नेपाल भारत देश विधिका विषयहरूमा पनि हामी संवाद गर्दा छौँ.
1: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए. भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू भइरहेको उनले जानकारी दिए.
0: उहाँले आफ्नो पनि क्लेम राखेको विषय हो तर कुटनीतिक पहलद्वारा हल गर्ने भनेर उहाँको स्पष्ट आएको छ.
1: रासायनिक मल आपूर्ति तथा सिंचाईका मामिलामा हाल भारतसँग छलफलहरू भइरहेको मन्त्री खनालले बताएका छन्. अब अर्को विषय. नेपालले अतिकम विकसित मुलुक एलडीसीको श्रेणीबाट यही वर्षको नोभेम्बरमा स्तरोन्नति गर्ने भनिएकोमा सरकारले आर्थिक चुनौतीहरूका कारण उक्त प्रक्रिया पर धकेल्न पत्राचार गरेको बताइएको छ. आर्थिक प्रगति भएको जनिने स्तरोन्नति गर्न नेपाल किन हच्किएको होला? अहिलेको अवस्थामा थप समय माग्नु ठिक हो भनेर हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठलाई सोधेका छौं.
2: सारेको स्थिति हो. अब यसपटक 26 नोभेम्बरमा गर्नुपर्ने स्थिति हो तर अहिले पनि फेरि अलिकति इकोनोमिक ट्रान्जिसन चाहिँ छ. यो भर्खर जेन्जी मुभमेन्ट गयो, भर्खर नयाँ सरकार आएको स्थिति छ. हामी त कति चाहिँ त्यो एलडीसी ग्रेजुएसनमा गर्नुपर्ने तयारी चाहिँ त्यति पर्याप्त चाहिँ पुगेको छैन. फेरि बङ्गलादेशले पनि सार्नको लागि रिक्वेस्ट गरेको सन्दर्भमा बङ्गलादेशकै लाइनमा गर्दा ठिकै हुने जस्तो लाग्छ. किनभने भोलि हामीलाई के निर्यातमा असर गर्न सक्छ अनि नजिकैको छिमेकीले गर्ने नेपालले नगर्ने हुँदाखेरि निर्यातमा हाम्रो अझ प्रभावित हुने सम्भावना हुन्छ. त्यही हिसाबले गर्दा केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ.
3: अब यहाँनिर अघि तपाईँले जुन भन्नुभयो दुई पटक अगाडि पनि सारिसकिएको छ भनेर र अहिले पनि त्यो मापदण्डहरू त्यो स्थिति पूरा भइ नसकेको भनेर तपाईँले संकेत गर्नुभयो. अब फेरि तीन वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
2: हाम्रो तयारी चाहिँ गर्नु पर्यो. विगतमा पनि कोविड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो. पोलिटिकल इन्स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ मैले दिएको छ. अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ. त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो. कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ. त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ. त्यो पहलहरू पनि गर्नु पर्यो. त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल केही फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो. अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो. सधैँ एलडीसीमा बसेर चाहिँ साध्य राख्दैन. एलडीसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ. तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ भने त अहिले जति जे जति सुविधा पाछौँ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ. हाम्रो क्षमता चाहिँ एलडीसी हुँदाका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो. त्यसमा क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ.
3: यसमा चाहिँ यो एलडीसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
2: अब सरकारले सबै विगत दृष्टिकोणबाट हेरेर गर्नु पर्यो. कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन. मेन जिम्मेवार सरकार हो होइन. प्राइभेट सेक्टरले पनि आफ्ना केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो. प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी यो लगानी इकोनोमिक आर्थिक वृद्धि दर निर्यातमा पर्ने प्रभावका सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ. कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन. अरू अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरो रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो. हामी कहाँ अलिक कार्यान्वयन पक्ष सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ. अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिसिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ. बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो. बंगलादेशले पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो। तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो। उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ।
1: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्। चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो। दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्। वाशिङटन र मस्को बीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो। हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति सीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रुचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
2: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।